लिफ्ट यस साल पर्वमा TCL घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 सम्मको क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा TCL साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फेक्सन म्याटे एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL TV इलेक्ट्रोनिक्स

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट किआमा नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। शुक्रबारदेखि लामो तथा मध्यम दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। नेपालीहरूको प्रमुख चाड दशैंलाई लक्षित गर्दै नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो।
3: नेपाली कंग्रेसको इतिहासको कथा बीपी कोइरालाबाट शुरू हुन्छ, तर कंग्रेसको इतिहास खोतल्दै जाँदा पहिलो अध्यक्षका रूपमा भेटिन्छन् काभ्रे कुशादेवीका देवी प्रसाद सापकोटा। विक्रम सम्बत 2003 कार्तिक 5-15 गते बनारसमा गठन भएको अखिल भारतीय नेपाली राष्ट्रिय कंग्रेसका पहिलो अध्यक्ष देवी प्रसाद सापकोटा थिए भने बीपी कोइराला संयोजक थिए। सापकोटालाई अध्यक्ष बीपीले नै बनाएका थिए। कंग्रेसको आधिकारिक इतिहासमा सापकोटालाई अध्यक्ष र बीपीलाई संयोजकका रूपमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। कंग्रेसको संस्थापनको इतिहास केवल बीपीले कंग्रेस स्थापना गरे भन्ने एक रेखीय कथामा सीमित छैन। प्रारम्भिक संगठन निर्माणमा सापकोटाले औपचारिक नेतृत्व र बीपीले संगठनात्मक संयोजनको भूमिका निर्वाह गरेका थिए।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सवारी चालक अनुमति पत्र वितरणका क्रममा परीक्षाको नतिजा गैर कानूनी रूपमा फेरबदल गरी तथा सरकारी अभिलेखमा हेरफेर गरेर लाइसेन्स जारी गरेको जुरीमाथि अनुसन्धान गर्दा अनियमितता पुष्टि भएपछि अख्तियारले बिहिबार विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको हो।
3: स्क्रब टाइफसको संक्रमण देशभर फैलिएको छ। स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका 74 जिल्लामा संक्रमण फैलिसकेको छ।
2: आगामी पुसमा आउने त्रिभुवन विश्वविद्यालय त्रिवीको दीक्षान्त समारोहमा यस वर्ष सबैभन्दा बढ़ी व्यवस्थापन संकायका विद्यार्थी दीक्षित हुने भएका छन्। पछिल्लो समय त्रिवी व्यवस्थापन संकायमा समय सान्दर्भिक र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने कोर्स पठन पाठन हुँदै आएकाले विद्यार्थी आकर्षण बढ़ेको हो।
3: चाडपर्व नजिकैसँगै विराटनगर र आसपासका बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा 29 फर्म कार्यवाहीमा परेका छन्। बिल बिजक विनय भण्डारण गरिएको 540 किलो सुपारी बरामद हुनुका साथै 3 औषधि पसलमा सिलबन्दी गरिएको छ।
2: दशैं तिहार नजिकिँदै जाँदा उपभोक्ता बजारमा किनमेलको चहल पहल बढ़न थालेको छ। चाडपर्वका लागि घरायसी उपकरण मोबाइल ट्याब्लेटदेखि विद्युतीय द्विपाङ्गीय सवारी साधनसम्म खरिद गर्ने उपभोक्तालाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्था तथा हायर पर्चेज कम्पनीहरूले सस्तो ब्याजदरमा किस्ताबन्दी अर्थात ईएमआई सुविधा सहित वित्तीय सेवा समेत प्रदान गरिरहेका छनृ।

0: एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पूर्वमा निजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राज्य अमेरिकाले बिहिबार भेनेजुएलाका 25 राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस विरूद्ध नयाँ यातना आरोप दर्ता गरेको छ। यसले अमेरिकी हिरासतमा रहेका यी दुई विरूद्ध बढ़दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ। मादुरो र फ्लोरेसले जनवरीमा काराकासको आफ्नो परिसरबाट असाधारण अमेरिकी सैन्य छापा मार्फत पक्राउ परेपछि पहिले नै संयुक्त राज्य अमेरिकामा लागू औषध तस्करी र हतियार सम्बन्धी आरोपहरू समेत सामना गरिरहेका छन्। बिहिबार सार्वजनिक भएको अदालती कागजात दुबईलाई अब यातनाको षड्यन्त्रको अतिरिक्त आरोप समेत लगाइएको छ।
3: अब खेल र खेलाड़ीका खबर। आइसिस नेपालमा क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण शुरू हुन अब धेरै समय बाँकी छैन। मैदानमा 8 टोली भिड्ने तयारीमा छन्। समर्थकमा प्रतियोगिताको प्रतीक्षा बढ़दै गएको छ, तर एनपीएलको अर्को महत्वपूर्ण तयारी भने अहिले मैदान बाहिर अड्किएको छ अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको मान्यतामा।
2: अब कला तथा मनोरञ्जन। नेपालीहरूको महान पर्व बड़ा दशैंको माहौल शुरू हुँदै गर्दा आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन्। शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् विनय राज पौडेलको निर्देशनमा रहेको अक्षरा र डीडी किन्लेको निर्देशनमा रहेको टनेल 26, द कर्स बिनिथ द माउन्टेन। हरर तथा जम्बी थ्रिलर र जनरामा निर्माण भएको टनेल 26 र तथा पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित अक्षरा एकै मितिमा देशभरका हलमा प्रदर्शनमा आएका हुन्।
3: मैले एमाले अब विचार विश्लेषणको पालो। मैले एमाले छाडेर हिँड्नु ब्लण्डर भयो, यो पूर्व प्रधानमन्त्री झलनाथ खनालको भनाई हो। नागरिक दैनिकले पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग संवाद गरेको छ। उहाँ भन्नुहुन्छ, म नेकपामा छु तर नेकपा जसरी नेकपा हुनुपर्छ त्यो हिसाबले रूपान्तरण हुन सकिरहेको छैन। यसमा वैचारिक संगठनात्मक पद्धति कार्यशैली र कार्यपद्धतिका समस्या छन्, विधि र विधानका समस्या समेत छन्। त्यसैले यी समस्याको समाधान खोज्न कहिलेकाहीँ सामान्य ढर्राबाट बाहिर निस्केर सोच्नुपर्छ। म अहिले अलिकति आउट अफ बक्सबाट पार्टी र समग्र आन्दोलनलाई हेर्दैछु। त्यसको अर्थ पार्टी छाड्ने होइन, पार्टीलाई रूपान्तरण कसरी गर्ने भन्ने समाधान खोज्ने प्रयास हो। विभाजन होइन, पुनर्गठन र एकीकरण चाहिन्छ भन्ने हो।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदि खुला 105.4
1: समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9141443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खुला 105.4।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट प्रत्यक्ष सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम, काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि हामी प्रत्यक्ष प्रसारणमा आइरहेका छौं र देशैभर र विश्वभर एकैसाथ यतिखेर प्रसारण भइरहेको नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक, अन्तर्राष्ट्रिय क्षेत्रका विषयमा बहस र चर्चा गर्दै गर्दछौं। आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशन जारी छ, आजबाट मतदान हुँदैछ नेपाली कंग्रेसमा। कंग्रेसमा अझै पनि गुटबन्दी कायम रहेका विषयहरू पनि आएका छन्। पार्टीमा कुनै पनि गुठ बनाउदिन भनेको थिए सभापतिका उम्मेद्वार किशोर दाईले पनि मलाई समर्थन गर्नुभयो। अब नेपाली कंग्रेसमा कुनै पनि गुठ छैन र हुन पनि दिँदैनौ भनेर गगन कुमार थापाले बताउँदै गर्दाखेरि आदरणीय श्रोता, अहिलेको अवस्थामा फेरि सभापतिमा पनि अर्का उम्मेद्वार रहेको पनि जानकारी प्राप्त भएको छ। हामीले 7,300 मतदाताका लागि 297 उम्मेद्वारलाई मतदान गर्न 23 प्रकारका मतपत्र छपाईमा प्राविधिक समस्या भयो, त्यसैले बिहिबारको मतदान प्रभावित बनेको हो भनेर नेपाली कंग्रेसका केन्द्रीय निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनु भएको छ। तर आजबाट चाहिँ नेपाली कंग्रेसको मतदान हुँदैछ, तर विद्युतीय पद्धति र प्रणालीमा चाहिँ नेपाली कंग्रेसको मतदान किन हुन सकेन, आजको बहसको विषय त्यतातिर पनि गएको छ। त्यसैले गर्दाखेरि अब मतपत्रमै छाप लगाउनु पर्ने स्थिति आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि जानकारी गराउँदैछौ, यस विषयमा बहस गर्नेछौ। जग्गा सम्बन्धी कामका लागि अब मालपोत धाइरहनु नपर्ने भन्ने खालका विषय जोड़िएका छन्। सेवा प्रवाहलाई नागरिकको नजिक पुर्याउने लक्ष्य रहेको छ। ल्याण्ड पुलिङ तथा जग्गा विकास कार्यक्रममा समेटिएको छ दलितलाई 2 वर्षभित्र जग्गा दिइने र हदबन्दी सरकारबाट तोकिने यी प्रावधानहरू चाहिँ अब आउँदैछन्। संघीय संसदको अधिवेशन अन्त्य भएसँगै सरकारले भूमि सम्बन्धी ऐन 2021, जग्गा नापजाँच ऐन 2019, मालपोत ऐन 2034 र भू उपयोग ऐन 2076का विभिन्न व्यवस्था संशोधन गर्न अध्यादेश ल्याएको छ। यसमा अब नागरिकहरूलाई सहज हुने भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, स्थायी सरकारमा हुण्डरी धमाधम राजीनामा दिँदैछन् कर्मचारीहरू। सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका र हाल कार्यरत कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरेपछि कर्मचारीहरू धमाधम राजीनामा दिन थालेका छन्। विधेयकको विभेदकारी प्रावधान लागू हुँदा एकैपटक ठूलो संख्यामा कर्मचारी बाहिरिने र नयाँ कर्म भर्ना गर्दा राज्यमाथि ठूलो दोहोरो आर्थिक भार पर्ने पनि विज्ञहरूले बताएका छन् र कर्मचारीहरूमा नयाँ सरकार आइसके पछाडि किन त्रायमाम छ, किन त्रास छ, कर्मचारीहरू भक्काभक्का किन राजीनामा दिँदैछन्, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। नयाँ कर्मचारी ल्याउने, नयाँ कर्मचारी भर्ती गर्ने नाममा पुराना र अनुभव प्राप्त कर्मचारीहरूलाई बाहिर पठाउँदै गर्दाखेरि त्यसले पनि एउटा समस्या निम्त्याउन सक्छ भनेर एउटा चिन्ता पनि व्यक्त गरिएको छ, चासो पनि व्यक्त गरिएको छ। आदरणीय श्रोता, बालिन सरकारले जसरी सुशासनका कामहरू र सुशासनका नारा दिएर जसरी आफू अगाडि बढ़िरहेको छ नेपाल सरकार अहिलेको अवस्थामा, तर सरकारले राम्रोसँग काम गर्न सकिरहेको छ कि छैन, आजको बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। आदरणीय श्रोता, हिमालयन री इन्सुरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्ट सहित 20 जना विरूद्ध फेरि मुद्दा दायर भएको छ। हिमालय री इन्सुरेन्स कम्पनीले एलिएट इन्सुरेन्स ब्रोकर कम्पनीलाई व्यवसाय दिएको भनी झुटो विवरणका आधारमा रकम भुक्तानी गरेको पनि खुलासा भएको छ। विभागको अनुसन्धानबाट एलिएट इन्सुरेन्स ब्रोकर प्रणालीबाट विभिन्न इन्सुरेन्स कम्पनीका री इन्सुरेन्स हिमालयन रीले प्राप्त गरेको देखाउँदै कमिशन बापतको रकम पटक पटक गरी 28 करोड़ भुक्तानी गरेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ। आदरणीय श्रोता, बिचौलिया दीपक भट्ट यतिखेर सिन्धुपाल्चोक कारागारमा छन् र चोलेन्द्र शमशेर जबरा लगायतको कनेक्सन देखिसके पछाडि भट्ट एकपछि अर्को कारागारमा सरुवा भइरहेका छन्। आदरणीय श्रोता, आजको बहसमा यस विषयमा पनि हामी चर्चा गर्न चाहन्छौ र पछिल्लो समय चोलेन्द्र शमशेर जबरा जब प्रधान न्यायाधीशबाट बाहिर आइसके पछाडि पनि सर्वोच्च अदालतमा आफ्नो वर्चस्व कायम राख्न र आफ्ना वरिपरिका व्यक्तिहरूलाई घुमाउन जसरी सफल भएको भन्ने विषयहरू जोड़िएर आएका छन्। स्याउका स्याउ कार्टुनका कार्टुन गइरहेको भन्ने खालका उजुरीहरू परिसके पछाडि उनीमाथि सरकार

0: निगरानी बढ़ाएको छ। आखिर कुरा के हो त? आजको बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ। न्यायाधीश नियुक्ति प्रक्रियामा पनि विवाद छ, न्यायाधीश नियुक्ति प्रक्रियामा वरियता मिचिएको भन्ने विषय पनि आएको छ। साँच्चै न्यायाधीश नियुक्तिमा वरियता मिचिएकै हो त? न्यायालयमा हिजो पञ्चायतकाल हुँदै बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दाखेरि न्यायालयलाई कसैले पनि चलाएको थिएन, जसको क्रमभंगता भएको थिएन, तर आज आएर हरेक ठाउँमा क्रमभंगता गर्ने कामहरू क्रमहरू चलेका छन्। यसले के असर गर्दैछ त राष्ट्रलाई, देशलाई? आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्नेछौ। आदरणीय श्रोता, विद्या भण्डारी 11 वर्षपछि पुनः एमालेको बैठकमा आएकी छिन्। पूर्व विशिष्टको दलीय राजनैतिक मोहले मर्यादामा प्रश्न छ। राष्ट्रपति दुई पटक राष्ट्रपति भइसकेको मान्छे नेकपा एमालेको कार्यकर्ता बन्न पुगेकी विद्यादेवी भण्डारीका विषयले गर्दाखेरि पदको विषयमा प्रश्न उठ्न थालेको छ, गरिमाको विषयमा प्रश्न उठ्न थालेको छ। राजनैतिक मोहले पूर्व विशिष्टको दलीय राजनीतिक मोहले चाहिँ मर्यादामै प्रश्न उठ्न थालेको छ। त्यसैले गर्दाखेरि अब नेकपा एमालेको कार्यकर्ता भई किशन विद्यादेवी भण्डारी अबदेखि आदरणीय श्रोता देशले मानेको राष्ट्रपति पदबाट दुई पटक देश चलाएकी राष्ट्रपति आज फेरि एउटा पार्टीको लाइनमा आउँदाखेरि निकै ठूला प्रश्नहरू उठेका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, अब नेपाली बहसमा हामी भन्न चाहन्छौ, अब कसरी यो मुलुकलाई कसरी अगाडि बढ़ाउने, यसको चाहिँ सरकारसँगका एजेण्डाहरूका विषयमा पनि आज हामी बहस गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: किन बोलाको मलाई?
2: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
1: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
3: हाम्रा विशेषताहरू:
1: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
3: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
1: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
2: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडेमा सम्पर्क नम्बर 0364140696।
5: रेडियो अनिकुला 105.4
6: प्रक्रिया तथा छिटो बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएई मा 100% जब प्लेसमेन्ट।
7: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
6: 2026-27 का लागि बारिस्टा ट्रेनिङ मा भर्ना खुल्यो।
7: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ विश्व जितौ।
6: एसई वास्तु भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इंडस्ट्रियल इन्टर्नशिप सहित जर्मनी र युएई मा 100% जब प्लेसमेन्ट।
7: कफीको सिप विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिपेढुङ्गा पोखरा।
6: सम्पर्क मोबाइल 9800103260 र फोन 01157131।
7: डाफे हस्पिटालिटी एकाडेमी, स्टेपिङ हस्पिटालिटी लिडर्स।
5: रेडियो आदिखोला 105.4।
8: 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
6: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
9: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ्गाउ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ्गाउ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
6: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
10: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
6: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
10: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ्गाउ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
6: मोबाइल 9841-63-790 र 9811-29062।
5: रेडियो आदिखोला 105.4
8: नेपालीको उत्सव दसैँ तिहारको।
11: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
12: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
11: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
12: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856308029।
5: रेडियो आदिखोला 105.4।
13: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
14: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
13: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
14: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
15: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
14: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
15: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847096860।
12: पर्वत जाने गेट, सहारा एग्रोभेट।
5: रेडियो आदिखोला 105.4।
16: सारो बहस, नेपाली बहस, यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आईडी बैंक, सबैका लागि बैंक, दिस होम इन्टरनेट।
0: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
17: गुड मर्निङ, धन्यवाद।
0: रेडी विद्या देवी भण्डारीको 11 वर्षपछि पुनः एमालेको बैठकमा पुनरागमन भएको छ। पूर्व विशिष्टको दलीय राजनैतिक मोहले मर्यादामै प्रश्न उठ्न थालेको छ, के भन्नुहुन्छ?
17: एउटा यो नेपालको राजनीतिमा अलिकति नयाँ जस्तो भयो, किनभने अब पूर्व राष्ट्रपति भनेपछि त धेरै नेपालमा हुँदा पनि हुनुहुन्न। डाक्टर रामवरण यादवले खासै इच्छा गर्नु भएन जस्तो लाग्छ। विद्या भण्डारीको स्वयंको पनि इच्छा जस्तो रह्यो। दोस्रो कुरो, पार्टीको पनि पछिल्ला दिनमा देखिएका विविध खालका समस्याहरूको कारणले आवश्यकताको महसुस पार्टीले पनि गर्यो, जसले गर्दाखेरि पार्टीको जनमत पनि घट्यो। पार्टीभित्र पनि अनेक खालका द्वन्द्वहरू पनि देखा परे। यस्तो बेलामा चाहिँ उहाँ पार्टीको राजनीतिमा प्रत्यक्ष संलग्न हुँदाखेरि ती सबै समस्याहरूलाई मिलाउन, अभिभावकत्वको ग्रहण गर्न र त्यसपछि चाहिँ पार्टीलाई सही बाटोमा लानका लागि सहयोगीको भूमिका निर्वाह हुन सक्छ भन्ने अपेक्षाका साथ पार्टीले ल्यायो। त्यो संवैधानिक र कानूनी दृष्टिले अनुचित होइन। अब सम्बन्धित व्यक्ति म अभिभावक भएर बस्छु भन्दाखेरि चाहिँ नपाउने कुरो त रहेन, बाध्यकारी कुरो भएन। तर इच्छा गरेर म राजनीतिमै सक्रिय हुन्छु, लामो उमेर बाँकी छ, मेरो अनुभव छ, त्यो देशमै खर्च गर्छु, त्यो ऊर्जा मैले पार्टीमा राजनीतिमा खर्च गरेँ भने देशलाई पनि पार्टी फाइदा होला, पार्टीलाई पनि फाइदा होला भन्ने हिसाबले उहाँले पनि एउटा सदाशयताका साथ आउन खोज्नु भएको हो। त्यसलाई धेरै ठूलो हंगामाको विषय बनाउनु हुँदैन जस्तो लाग्छ खेमजी मलाई।
0: अब भण्डारीलाई अध्यक्ष पछिको दोस्रो वरियतामा रहेर केन्द्रीय कमिटि, पोलिट ब्युरो, स्थायी कमिटि र सचिवालयको बैठकमा भाग लिने अधिकार पनि दिएको छ, होइन? यसले चाहिँ विधानको धारा 105 बाधा अड्काउ फुकाउ अधिकार र धारा 13 अधिकार प्रयोग गरी विधान पनि संशोधन गरिएको छ। अहिलेको अवस्थामा विद्यादेवी भण्डारीको अभाव चाहिँ किन खड्कियो एमालेलाई? त्यसो भए
17: भयो के भन्दाखेरि, उहाँको वरियता त अध्यक्ष पछि हुने कुरा स्वाभाविक हो। पहिल्यै उहाँ चाहिँ राष्ट्रपति हुनु पूर्व 11 वर्ष पहिल्यै उहाँ पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो। त्यसपछि पार्टीको वेटिङ चेयरपर्सन उहाँ हुनु नै हुन्थ्यो। उहाँको आम रूपमा पार्टी पंक्तिले त्यस बेला पनि उहाँलाई पार्टीको अभिभावकको रूपमा, नेताको रूपमा देख्न थालिसकेका थिए। उहाँको शालीनता, अरूप्रति जथाभावी टिप्पणी नगर्ने कुरा, कसैलाई गाली गलौज नगर्ने कुरा, त्यसपछि चाहिँ प्रत्येक विषयमा गम्भीरताका साथ ग्रहण गर्ने लिने कुरा एउटा राम्रो बानीको रूपमा कार्यकर्ता पंक्तिले चाहिँ लिइसकेको थियो। राष्ट्रपति भइसकेपछि पनि उहाँले जे जस्ता भूमिकाहरू निर्वाह गर्नुभयो, यद्यपि कतिपय मान्छेहरूले राजनीतिक आग्रह पूर्वाग्रहका कारणले गर्दा उहाँले गरेका कतिपय निर्णयहरूलाई प्रश्न त नउठाएका होइनन्, तर वास्तवमा राष्ट्रपति सेरेमोनियल हो र क्याबिनेटले गरेको निर्णय चाहिँ उहाँको लागि चाहिँ स्वीकार्न बाध्यता हुन्छ। कैयौं संविधानका मुद्दाहरूमा चाहिँ राष्ट्रपतिले गर्ने छन् भनेर लेखिएको छ, गर्न सक्ने छन् भनेर लेखेकोमा नगर्न पनि पाउँछन्, तर गर्ने छन् भनेकोमा चाहिँ त्यो बाध्यकारी हुन्छ। त्यो परिस्थितिलाई हिजो पनि हामीले संसदमा बुझाउन खोजेका हौं, तर पनि एउटा आग्रह बोकेका मान्छेहरूले विरोध चाहिँ गरेकै हुन्, तर आम रूपमा देश र जनताको पक्षमा काम गरेकै व्यक्ति हुनुहुन्छ। त्यस नाताले चाहिँ पार्टीले उहाँको आवश्यकता बोध गर्यो र थप उहाँको ऊर्जा चाहिँ देशका लागि, पार्टीका लागि लगाऊ भनेर पार्टीले त्यो अनुभूति गर्ने कुरा चाहिँ धेरै ठूलो आपत्तिको विषय नहुनुपर्ने हो जस्तो मलाई लाग्छ। अब विधानमा वरिष्ठ नेताको व्यवस्था थिएन, जसले गर्दा हामीले बाधा अड्काउ फुकाउको धारा नै प्रयोग गर्नुपर्ने अवस्था रहेको छ। अब हुने विधान महाधिवेशनमा हामीले त्यसलाई व्यवस्थित गर्छौं र अगाडि बढाउँछौं। पार्टीभित्र यसले थप चाहिँ सकारात्मक भूमिका हुन्छ भन्ने अपेक्षा मैले गरेको छु।
0: अब एउटा कुरा भट्टराईजी, अब विद्यादेवी भण्डारीको इन्ट्री भइसके पछाडि चाहिँ आसन परिवर्तन भयो नि त, महासचिवज्यूको धकेलिनु भयो नि त अर्कोतिर, होइन?
17: अब स्वाभाविक हो, एकजना कोही थपियो भने अलिक पर भयो, अर्को एकजना थपिँदा चाहिँ अझै थप पर पुग्ने भयो। त्यो त मान्छे थपिएपछि त कोही न कोही त ओरपर सर्ने नै भए। त्यो आसनको कुरालाई एमाले त्यति गम्भीरतापूर्वक लिँदैन। यदि नियतवश गरिएको हो, महासचिवप्रति चाहिँ पूर्वाग्रह नै राख्न खोजिएको हो, महासचिवलाई चाहिँ नै बाइपास गर्न खोजिएको हो भने त्यो राम्रो कुरा होइन। तर साधारण कुर्सीकै मात्रै अथवा आसनकै मात्रै कुरा, कहाँनिर बस्ने भन्ने कुरा मात्रै चाहिँ ठूलो कुरा होइन। अब महासचिव, हाम्रो महासचिव पार्टीको चाहिँ एउटा असाध्यै शालीन व्यक्ति हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो लागि म कुनै पनि प्रकारको पार्टीभित्र चाहिँ गुटबन्दी गर्दिन, पार्टीमा मेरा लागि म केही पनि गर्दिन, आम रूपमा कार्यकर्ता पंक्ति पार्टी पंक्तिले चाहिँ आवश्यकता बोध गरुन्जेल मैले पार्टीमा नेतृत्व गर्ने हो भन्ने धारणा राख्नुहुन्छ। र अहिलेसम्म उहाँ कुनै पनि विषयमा चाहिँ उहाँले चाहिँ अनुचित कुराहरू बोलेको, कार्यकर्तालाई अनावश्यक आश्वासन दिएको त्यस्तो अहिलेसम्म सुनिएको छैन। विभिन्न पदहरूमा बस्दा पनि उहाँ निर्विवाद रहँदै आउनु भएको व्यक्ति हुनुहुन्छ, विचारका हिसाबले प्रष्ट हुनुहुन्छ, प्रष्ट बोल्ने भाषाहरू उहाँको असाध्यै समृद्ध छ, विद्यार्थी कालदेखि नै मैले चिनेको, त्यसकारणले उहाँ त पार्टीभित्रको एउटा राम्रो चाहिँ प्रतिभा हुनुहुन्छ। त्यसै हिसाबले भन्नु पर्दाखेरि आम कार्यकर्ता पंक्ति उहाँलाई चाहिँ असाध्यै मन पराउँछन्, राम्रो नेताको रूपमा लिएका छन्। त्यसकारण त्यसमा चाहिँ धेरै ठूलो उहाँले पनि आपत्ति गर्नु भएको छैन। त्यो आसन यताउता हुने कुरालाई अरूले पनि आपत्तिको रूपमा लिनु हुँदैन। पार्टी अध्यक्षले पनि लामो समयदेखि माया गरेको नेता नै हुनुहुन्छ उहाँ। उहाँ आफैले पनि केपी शर्मा ओली 2044 सालमा कारागारबाट उहाँ निस्किनुभयो, 14 वर्ष जेल बसेर त्यसपछि लगातार शंकर पोखरेलले पनि केपी ओलीलाई सघाउनु भएको छ र केपी ओलीले पनि शंकर पोखरेललाई माया गर्दै आउनु भएको छ। उहाँहरू एकदमै मिलेर काम गरिरहनु भएको हो। उहाँका धेरै गुणहरू छन्, पार्टी अध्यक्षले पनि त्यो देख्नु भएको छ, ग्रहण गर्नु भएको छ, बुझ्नु भएको छ। त्यसकारणले गर्दा मलाई लाग्छ एउटा उच्च स्तरको छवि भएको, एउटा राम्रो विचार दिन सक्ने, इमान्दार, निष्ठावान, कहिले जिन्दगीभरि उहाँले चाहिँ कहिले झुटो बोलेको अथवा चाहिँ गलत आश्वासन दिएको सुनेको छैन। मैले पनि लामै संगत गरेको हुँ। त्यसो भएको हुनाले चाहिँ उहाँहरू मिलेरै आउनु भएको छ। स्वयं विद्या भण्डारी पनि, शंकर पोखरेल, केपी ओली, विद्या भण्डारी एउटा टीममा बसेर सधैँभरि काम गरिरहनु भएको नेताहरू हुनुहुन्छ। त्यसकारणले गर्दा आगामी दिनमा पनि उहाँहरूको मिलनले, उहाँहरूको एकताबद्ध प्रयासले र यत्रो ठूलो पार्टीलाई घेराबन्दी छ, यत्रो ठूलो संकट छ, 14 लाख भन्दा बढी मत चाहिँ हाम्रो घटेको छ, यत्रो ठूलो चाहिँ हाम्रा विरूद्धको चाहिँ हमला अल्गोरिदम, यत्रो ठूलो चाहिँ सोसियल मिडियाबाट भएको आक्रमणको बेलामा नेकपा एमाले जस्तो जनआधार भएको, सही विचार बोकेको र नेकपा एमाले जस्तो एउटा लामो इतिहास भएको पार्टीले चाहिँ थप चाहिँ उहाँ हामी एकताबद्ध भएर देश जनताका पक्षमा काम गर्नुपर्छ। अहिले आएका नयाँ शक्तिहरू स्वाभाविक रूपमा मान्छेहरूले नयाँले पो केही गर्छ कि भन्ने आशाको नजरले हेरे, हामीलाई विभिन्न खालका स्क्यान्डलहरू, आरोपहरू लागे, जसले गर्दा मान्छेहरूले विकल्प खोजे। यस्तो बेलामा विकल्प खोज्ने क्रममा केही अपरिपक्व टाइपका मान्छेहरू आएका थिए। 64 पनि त्यस्तो निर्वाचन आएको
0: अपरिपक्व हुन्छ विशाल भट्टाईजी, देशलाई त परिपक्व ढंगले अगाडि बढाउने अब त कायापलट नै गर्ने तयारी छ नि त सरकारको त।
17: सबै तपाईँले घटनाक्रम सबै हेर्नु भयो भने सबभन्दा देशका लागि सबभन्दा अपरिहार्य 2-4 कुराहरूबाट उहाँहरूका गतिविधिहरू मापन गर्नुपर्ने हुन्छ। अहिलेको नयाँ सरकार रासोपा अथवा अहिलेका नयाँ शक्ति भनाउँदाहरूको हेर्नुभयो भने परिपक्वता कति देखिन्छ। होइन, हामी दुर्भावना राख्दैनौ उहाँहरूप्रति, एकदमै सद्भाव राख्छौं। मुलुकले लामो अस्थिरतापछि बहुमतको सरकार, 2/3 नजिकको सरकार प्राप्त गर्यो। आज एउटा भोलि एउटा सरकारका विगतका चाहिँ त्यो कुर्सीको खेल हेरेर वाक्क दिक्क भएका जनताले चाहिँ बहुमतै दिन खोज्नुभयो। अनेक प्रकारका भ्रष्टाचारका काण्डहरू आए, नेताहरूप्रतिका अनेक खालका लाञ्छनाहरू आए, त्यसका बीचमा स्वच्छ राम्रो काम गर्नुहुन्छ भन्ने अपेक्षाका साथ सायद मान्छेले भोट दिएका थिए। यस्तो बेलामा चाहिँ हामी पनि के अपेक्षा गर्छौं भने 5 वर्ष सरकार निर्वाच चलोस्, चलोस् मात्रै होइन राम्ररी चलोस् भन्ने अपेक्षा गर्छौं हामी। कुनै त्यसमा उहाँहरूसँग चाहिँ हाम्रो कुनै पनि दुर्भावना छँदै नै छैन। तर एउटा कुरा के हो त भने सरकार बनेकै दिनबाट जे जस्ता काम र क्रियाकलापहरू उहाँहरू गर्दै हुनुहुन्छ त्यो क्रियाकलापले त चाहिँ उहाँहरूलाई परिपक्वता कहीँ पनि देखाउँदैन नि। उहाँहरूले जस्तै कि तपाईँलाई म बताउँ, धेरै ठूला ठूला भ्रष्टाचारका आरोपहरू विगतमा लागे, नेकपा एमालेलाई पनि लाग्यो, काँग्रेस र अरू पार्टीहरूलाई पनि लाग्यो। खै त उहाँहरूलाई दुई तिहाईको सरकार बनेको छ, केले अवरोध गरेका छ, हामीले संसद अवरोध गरेका छैनौ, संसदमा माइक फुटाएका छैनौ, कुनै घरहरू जलाएका छैनौ, हामीले अदालत र सिंहदरबारमा आगो लाउन कसैलाई आह्वान गरेका छैनौ, हामीले चाहिँ डिस्कर्डमा छलफल गरेर चाहिँ पेट्रोल बम बनाउन सिकाएका छैनौ, हामीले युवाहरूलाई चाहिँ घेर्न जाऊ भनेर उक्साएका छैनौ, सिंहदरबार डराउँछु भनेर हामीले फेसबुकमा लेखेका छैनौ, केले रोकेको छ? भट्टा भट्टी उहाँहरूले हिजो लगाएका आरोपहरू पुष्टि गर्ने गरी गर्नु पर्यो नि त काम, जस्तै कि प्रक्रिय भयो एमालेका नेता कार्यकर्ताहरू हिजो भनियो कि यतिमा ओम्नीमा खै केमा अनेक किसिमका केपिओलीले चाहिँ आफैले खोजेको त्यो बालुवाटारको जग्गाको कुरामा त्यत्रो उहाँले चाहिँ सरकारी सरकारको नाममा ल्याउनु भयो, त्यो चिजमा पनि केपिओलीलाई आरोप लाग्यो, खोइ त खोजिहाल्यो। आज तपाईँ बालेन्द्र शाह नेतृत्वको सरकारलाई हिजो हामीलाई लागेका आरोपहरूको बारेमा एक एक खोज्न केले सकेको छ? यो बीचमा केपिओलीलाई पक्रिनु भयो हत्यारा भ्रष्टाचारी भनेर 13 दिनपछि छोड्न बाध्य हुनुभयो, कुनै पुष्टि भएन। विष्णु पौडेल हाम्रो उपाध्यक्षलाई पक्रियो, कुनै पुष्टि भएन। कुनै कानून आधार पत्र केही बेगर चोलेन्द्र शमशेर राणा तत्कालीन प्रधान न्यायाधीशलाई पक्राउ गरियो, फेरि चाहिँ कुनै बेला छोडेर हिँडियो के हो?
0: चोलेन्द्रको बारेमा त धेरै प्रश्नहरू आइरहेका छन् नि त विशाल भट्टाईजी, चोलेन्द्रको विषयमा त कान्तलासी भएको छ, उनी भन्नुभयो पनि कान्तलासी भएको छ, सरकारै ढाल्ने किसिमका स्याउका पेटीका पेटी बुझाएका विषयहरू आइरहेका छन् नि त अहिले त।
17: ठिक छ, उहाँ राम्रो हुनुहुन्छ मेरो दावी होइन, मेरो दावी नेकपा एमालेका नेताहरू सबै राम्रा हुनुहुन्छ भन्ने पनि होइन, त्यो तर एक एक खोजोस् यो सरकारले, सबैलाई पक्रियोस्, कारवाही गरोस् भन्ने मेरो माग हो। किनभने हिजो हामीलाई आरोप लागेको छ यो सरकार चलुन्जेलमा ती जम्मै आरोपहरूको छानबिन भयो भने बल्ल जनताले थाप्माउँछन् उहाँहरूले आरोप मात्रै लाउनु भएको रहेछ, साँच्चै चाहिँ एमालेको नेताहरूले काम भ्रष्टाचार गरेको होइन रहेछ भन्ने प्रमाणित हुन पनि ती जम्मै खोजिनुपर्छ भन्ने कुरा मेरो माग हो उहाँहरूसँग जोरदार रूपमा। त्यसकारण यस्ता खालका अपरिपक्व केटाकेटीपनका गतिविधिहरू अन्तर्राष्ट्रिय फोरममा आज जसरी वैदेशिक सम्बन्ध कति धेरै असन्तुलित छ तपाईँले देखिरहनु भएको छ, कहाँनिर उहाँहरूले चाहिँ त्यसमा परिपक्वता देखाउनु भएको छ भन्दाखेरि चाहिँ कहीँ पनि त्यस्तो खालको परिपक्वताको अवस्था चाहिँ अन्तर्राष्ट्रिय सम्बन्धमा कहीँ पनि देखिँदैन। चीनसँगको सम्बन्ध त्यस्तै खालको छ, भारतसँगको सम्बन्ध त्यस्तै छ। अब देशभित्रको आन्तरिकको कुरा गर्नुहुन्छ भने यत्रा ठूला ठूला चाहिँ संकटहरू देशमा आइपर्दाखेरि चाहिँ प्रधानमन्त्रीज्यू कुनै पार्टीलाई सम्झिनुहुन्न, कुनै संसदलाई सम्झिनुहुन्न, कुनै जनता र जनताका कुनै पनि तह र तबकासँग संवाद गर्नुपर्छ भन्ने आवश्यकता बोधसम्म प्रधानमन्त्रीज्यू गर्नुहुन्न। पार्टीले गरेको कुरा हाम्रो स्वागत छ, ठूलो पार्टी हो, आज राष्ट्रपति देशको 50% जस्तो भोट ल्याएको छ समानुपातिकमा, उहाँले रवि लामिछानेले गर्नुभएको कुराहरूप्रति मेरो क्वेसन छैन, ठिक गर्नु भएको छ, राजनीतिक पार्टीहरूसँग संवाद गर्न कोसिस गर्नु भएको छ, दिनै पछि भ्वाङ पार्ने काम प्रधानमन्त्रीज्यूका फेसबुक स्ट्याटस बोली चाली भेटघाट क्रियाकलापले देखाइरहेको छ, तर त्यसलाई रफू गर्ने काम टाल्ने काम धेरै दुष्कर काम प्रयत्न गर्दै हुनुहुन्छ रवि लामिछानेले, गर्नुहोस्, उहाँलाई शुभेच्छा छ। तर उहाँले थप रवि लामिछानेले एउटा अर्को पनि भन्नुपर्छ, उहाँले पनि कडा कडा भाषण गरेर विगतमा अरू पार्टीहरूलाई गाली गर्नु भएको छ, नकारात्मकता सिर्जना गर्नु भएको छ, मान्छेहरूलाई जलाउन उक्साउनु भएको छ, कारागार तोडेर निक्लेर चाहिँ पछि फेरि झोला बोकेर त्यही कारागारमा जानु भएको छ, त्यो दिन जो कारागारबाट उहाँ निस्किँदाखेरि यो मुलुकमा झन्नै 14,000 कैदी बन्दीहरू चाहिँ निक्लेका छन्, त्यसमध्ये अहिले पनि झन्नै 5-7,000 फर्केका छैनन्, ती मान्छेहरू कहाँ के गर्दैछन् त्यसको नैतिक जिम्मा उहाँले लिनुपर्छ, अरू थुप्रै क्रियाकलाप विगतमा उहाँले यो देश जलाउनका लागि देशलाई ध्वंस गर्ने कुरामा उक्साहटमा उहाँको पनि धेरै ठूलो भूमिका छ, त्यसप्रति एक्सक्युज गर्नु पर्दैन उहाँले पनि, तर पनि ती सबै कुरा बिर्सिदेऊ एकछिन भनेर हेर्ने हो भने दलहरूसँग संवाद गर्ने कुरामा र सरकारलाई अलिकति थोरै भए पनि लगाम लगाउने कुरामा परिपक्व बनाउने कुरामा उहाँले अलिअलि भूमिका निर्वाह गर्नुभएको छ, त्यसलाई म सकारात्मक रूपमै लिन्छु, आगामी दिनमा पनि उहाँ भूमिका त्यो निरन्तर दिनुहोस् भन्ने अपेक्षा पनि गर्न चाहन्छु। त्यतिले मात्रै पुग्दैन रवि लामिछानेजीले पनि, किनभने हिजो बोलेका कुराहरू रिक्याप गरेर हेरौँ न एकपल्ट, उहाँले के भन्नुभएको छ, कसरी आरोप लाउनु भएको छ, कति गाली गर्नु भएको छ, त्यसको जस्टिफिकेसन गर्नु पर्यो, गर्न सक्नुहुन्न भने सरकार लगाएर अख्तियार लगाएर प्रहरी लगाएर के लगाएर हुन्छ, ती प्रत्येकको छानबिन गरेर त्यसको चाहिँ हो वा होइन भन्ने कुराको उहाँले पुष्टि गर्नै पर्छ, गर्नु भएन भने इतिहासले माफी दिने होला।
0: हस्, विशाल भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु, नमस्कार।
17: धेरै धेरै धन्यवाद खेमजी, यो दशैंको पूर्व सन्ध्यामा मलाई तपाईँको रेडियो मार्फत केही विचारहरू राख्ने अवसर दिनुभयो, त्यस असाध्यै ठुलो दैवी या प्राकृतिक विपत्तिको एउटा संकटमा छ यस्तो बेलामा, जनताहरूमा धेरै ठूलो पीड़ा छ। मेरै गाउँ जिल्ला ऐसेलुखर्काको युवराज राई लगायत एउटा सिङ्गो परिवारमा चाहिँ मनाङको हिम पहिरोमा परेर दुईजना र त्यसै गरी त्यही परिवारका दुईजना चाहिँ रसुवाको बाढ़ीबाट बेपत्ता हुनुभएको छ। यत्रो ठूलो जिल्लाभरि देशभरि पीड़ा छ, यो पीड़ाका बीचमा पनि हामी दशैं मनाउन गइरहेका छौं। सिङ्गो नेपाली जनतालाई बड़ा दशैं 2083 को पावन अवसरमा हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद।
0: हस् नमस्कार, शुभकामना। उहाँ विशाल भट्टराई नेकपा एमालेका नेता, आज नै श्रोता नेपाली बहसमा हामी छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
18: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
19: यहाँ दिदी पनि तिमी वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
18: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
19: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
18: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
20: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
18: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
20: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।
21: होइन, के भयो, किन बन्द भएको गाडी?
20: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
21: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
20: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
21: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
20: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
22: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
23: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
22: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
23: फोन नम्बर 0364415502, मोबाइल 9850405502 र 9840501।
24: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
25: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
24: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
23: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
24: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
23: हाम्रा सेवाहरू:
24: दाँत तथा मुखको परीक्षण,
23: दाँतको एक्सरे,
24: दाँत सफा गर्ने,
23: दाँत टल्काउने,
24: मुख गनाउने समस्याको उपचार,
23: दाँत रङको सिमेन्ट भर्ने,
24: दाँतको जरेदेखिको उपचार,
23: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
24: साधारण दाँत निकाल्ने,
23: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
24: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
23: गिजाको शल्यक्रिया,
24: कृत्रिम दाँत राख्ने,
23: दाँत रङको वा मेटल को
25: खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
24: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
25: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
1: रेडियो आदिखोला 105.4।
2: ए भतिज, यो चाड पर्व भन्यो।
25: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 0364250000, मोबाइल 9855521।
0: फेरि सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दाखेरि वरियता मिचियो भनेर दुईवटा न्यायाधीशले चाहिँ क्रमभङ्गताको विषयमा नोट अफ डिसेन्ट अर्थात आपत्ति जनाएका छन्। पञ्चायत काल हुँदै बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दाखेरि चाहिँ वरियतामा नमिचिएको र निरन्तरता दिएको सर्वोच्च अदालतलाई न्यायालयमा चाहिँ किन यस्ता गतिविधिहरू भइरहेका छन् अहिले?
3: यस सम्बन्धमा सबैभन्दा पहिला म के निवेदन गर्न चाहन्छु भने वरियता मिचियो भन्ने कुरामा संविधानले सर्वोच्च अदालतको न्यायाधीश हुनका लागि के योग्यता मापन गरो भन्ने पहिलो निवेदन गर्न चाहे मैले। संविधानको धारा 129 उपधारा 5 लेखे भन्छ भन्नुहुन्छ भने उच्च अदालतको मुख्य न्यायाधीशमा वा न्यायाधीशको पदमा कम्तीमा 5 वर्ष काम गरेको वा कानूनमा स्नातक उपाधि प्राप्त गरेर वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हिसाबले 15 वर्ष काम गरेको भन्दा यी योग्यता राख्दाखेरि उच्च अदालतमा काम गरेको कम्तीमा पनि 5 वर्ष पूरा भएको जो कोही न्यायाधीश पनि सर्वोच्च अदालतको न्यायाधीशको लागि सिफारिस हुन योग्य कानूनले मानव पहिलो निवेदन मेरो। दोस्रो निवेदन मैले के गरेँ भने जहाँसम्म वरियता मिचेको भन्ने प्रश्न आयो, मैले अहिले नाम लिँदै गरेको न्यायाधीशहरूको योग्यता वा उहाँको नियुक्तिमा प्रश्न उठाउन खोजेको होइन। मैले प्रश्न के उठाउन खोजेको भने अहिले ज जसले वरियता मिच्यो भन्दै हुनुहुन्छ उहाँहरूले यो कुरालाई मनन गर्नुभएको छ वा आफ्नो आँखा चिम्लिएर स्वार्थमा बोल्दै हुनुहुन्छ भन्ने निवेदन गरे। योभन्दा अगाडि नियुक्ति हुनुभएको महेश शर्मा पौडेल, टेक प्रसाद ढुङ्गाना, अब्दुल अजिज मुसलमान, नित्यानन्द पाण्डे, शान्ति सिंह थापा, यी उहाँहरू श्रीमानहरूलाई नियुक्ति गर्दाखेरि उहाँहरूभन्दा माथिका वरिष्ठलाई छोडेर ल्याइएको थियो कि थिएन? यदि थियो भने अहिलेको सरकारले अहिलेको नियुक्तिले वरिष्ठता मिच्यो भन्न पाइन्छ। अहिले वरिष्ठता मिच्यो भनेर बोल्दै गर्नुभएको वरिष्ठतम न्यायाधीश तथा न्याय परिषदको सदस्य माननीय श्री सपना मल्ल प्रधान र न्याय परिषदका सदस्य महेश नेपालले जे भन्दै हुनुहुन्छ उहाँहरूलाई यो विषयमा अवगत छ कि छैन? यदि छ भने उहाँहरूसँगै बसेर सपना श्रीमानले आज बेन्च तयार गरिरहनु भएको छ भन्दाखेरि उहाँको उहाँसँग के स्वार्थ छ र अहिले नियुक्तिमा के स्वार्थ पूरा भएन र उहाँ वरिष्ठता मिच्यो भन्दै हुनुहुन्छ? यदि वरिष्ठता मिचिएको अवस्था हुन्थ्यो भने उहाँहरू भोलि जो नामले उहाँहरूको नियुक्ति हुँदाखेरि उहाँहरू सबैभन्दा मोस्ट सिनियर हुनुहुन्थ्यो या उहाँहरूलाई ल्याउँदा कसैलाई छोडेर ल्याइएको थियो भने उहाँहरूले त्यो अवस्थामा किन मौन हुनुभयो र आज वरिष्ठता किन खोज्दै हुनुहुन्छ भन्दाखेरि न्यायपालिका मेरो स्वार्थ पूरा हुँदाखेरि पूरा हुने, मेरा मान्छे आउँदा ठिक हुने, मेरा मान्छे नआउँदा ठिक हुने भन्ने कसैको वीरता होइन। हेर्नुहोस्, यो आम नेपाली नागरिकले न्यायको अपेक्षा लिएर आउने न्यायको थलो हो। यदि यहाँ बसेर राजनीति गर्न खोजिन्छ, आफ्ना व्यक्ति पहिचान गर्न खोजिन्छ, आफ्ना दलका नेताले सिफारिस गरेका मान्छेलाई मात्र योग्य मानिन्छ भने यो न्यायपालिकाको लागि विडम्बना हो। नेपाली नागरिकले गम्भीर भएर सोचौं, हामीले योभन्दा अगाडि वरिष्ठतम भनेर नियुक्ति गर्दाखेरि, ज्येष्ठता भनेर नियुक्ति गर्दाखेरि आजसम्म अघिल्लो नियुक्तिका नाम लिएका मैले न्यायमा थिएँ उहाँहरूको विरोध गर्न खोजेको होइन, उहाँहरूको हिसाबमा आउँदाखेरि कसरी चाहिँ वरिष्ठता मिचिएर आज मिचियो त भन्दा यो प्रश्नको जवाब सपना श्रीमानले र न्याय परिषद सदस्य महेश नेपालले आम नेपाली नागरिकलाई दिनुपर्छ कि उहाँहरूले त्यो होइन हामीले जानकारी थिएन भन्नु पर्यो या थियो भने त्यही नियुक्तिमा बसेर उहाँ बेन्च सेयरिङ गरिरहनु भएको छ र आज अर्को नियुक्तिमा उहाँ विरोध गर्दै हुनुहुन्छ भने यहाँ न्यायको लागि बोलिएको हो या स्वार्थका लागि बोलिएको भन्ने कुरा स्पष्ट नेपाली जनतामा आभास होस् र नेपाली जनताले हामीले नेपाली नागरिकले न्यायपालिकामा कुनै पनि व्यक्तिको पहुँच कुनै पनि व्यक्तिको स्वार्थ वा कुनै पनि व्यक्तिलाई मुलाइजा गरेर ल्याएका व्यक्ति चाहिँ ठिक र नल्याएका ठिक भनेर हामी कदापि पनि भन्न सक्दैनौ र कुनै पनि वरियता पनि मिचिएको छैन परम्परा पनि मिचिएको छैन र यहाँ न्यायाधीश भनेको कुनै पनि ज्येष्ठता हुने बित्तिकै न्यायाधीश हुने होइन न्यायाधीश भनेको क्षमता चाहिन्छ योग्यता चाहिन्छ न्यायिक मन चाहिन्छ र अहिले म ठोकुवा गरेर भन्न सक्छु सर्वोच्च अदालतमा कायम रहनु भएको न्यायाधीशहरू भन्दा अहिले नियुक्ति हुनुभएको चारजना न्यायाधीश कुनै पनि गुनामा कम्ती हुनुहुन्न बरु अब्बल थरिनुहुन्छ होला कम्ती हुनुहुन्न आजका दिनसम्म भोलिको म फेरि भन्न सक्दिनँ त्यसकारणले हामीले नियुक्तिमा प्रश्न उठाउनुभन्दा पहिला हिजो मैले के अवस्थामा अतिक्रमण गरेर आएँ मेरो स्वयं नियुक्ति म निवेदन गर्छु सपना श्रीमानको नियुक्तिको आधार के थियो त उहाँको वरिष्ठता कुन वरिष्ठले आउनुभयो उहाँलाई हामीले नियुक्ति गर्दै गर्दाखेरि आजसम्म योग्यता मापदण्ड प्राप्त गरेका छैनौँ भने त्यही प्रश्नहरूलाई फेरि सुन्न पाइन्छ कि पाइँदैन भन्ने कुरा पनि नेपाली जनताले प्रश्न गरौं त्यसैले न्यायपालिका भनेको तपाईँको र मेरो इच्छामा चल्ने होइन आम नेपाली नागरिकलाई न्यायको पहुँच दिने गरी न्याय प्रत्याबोध हुने गरी चल्ने एउटा निकाय हो संवैधानिक निकाय हो राज्यको अंग हो र यो अंगमा यसरी राजनीति नगरौं राजनीति गर्न छ भने खुल्ला मैदानमा चुनाव लड्दा हुन्छ चुनाव लड्दा गर्नुभयो पनि होला त्यसकारण मेरो निवेदन गराए के हो भने हामीले राजनीति गर्न हो भने न्यायपालिकामा न्यायाधीशको पदमा बस्नु उपयुक्त हुँदैन भन्ने मेरो निवेदन हो।
0: अब एउटा कुरा तपाईँले भन्नुभएको छ नि हरेक कुरामा न्यायालयमा चाहिँ क्रमभङ्गता हुँदैछ न्यायालयमा हस्तक्षेप हुँदैछ नयाँ सरकार आइसके पछाडि चाहिँ न्यायालयमाथि निकै ठूला प्रश्नहरू पनि उब्जिएका छन् वरियताका विषयमा यसरी सुध्रिन्छ त न्याय प्रशासन देशको
3: त्यसो हुँदाखेरि त्यसो भए हिजोका स्थितिमा राजनैतिक भागवण्डामा कहिले खमलटार डाएको कहिले बुढानीगढा डाएको कहिले बालकोट डाएको व्यक्तिलाई नियुक्ति गर्दा न्यायपालिका सुधार हुने हो त छोड्दौँ त्यसरी नै छोड्दा ठिक हुन्छ भने छोड्दौँ हामी प्रश्न नगरौँ अन्यथा न्यायपालिकामा हिजो भएका विकृति म अर्को निवेदन गरेँ तत्कालीन पूर्व प्रधान न्यायाधीश चुलन शमशेरको बारेमा आज उठेका प्रश्न अरबौं रुपियाँ लिएको अवस्थामा र त्यहाँ भएको सवारी दुर्घटनामा पनि उहाँले के करोड रुपियाँ पैसा लिनुभएको थियो भन्दाखेरि त्यो मुद्दा फैसला कसले गरेको थियो हिजो त्यो पनि हामीले हेर्नु त्यसो हुँदाखेरि मेरो निवेदन गरेको के हो भने हामीले सुधारका लागि जाने हो भने क्रमभङ्ग होइन हामीले योग्य सक्षम र न्याय दिन सक्ने मान्छे हामीलाई चाहिन्छ क्रमभङ्ग भनेर राजनैतिक दलको झोला बोक्ने राजनैतिक दलको सिफारिस बोक्ने बलवटार आउने खुमलटार धाउने बुढानीगढा धाउने बालकोट धाउनेलाई नियुक्ति गरेर पार्टीको साधारण सदस्य भएको सभासद भएको मान्छे नियुक्ति हुनुपर्छ त्यही न्यायाधीश कायम राख्नुपर्छ भन्ने हो भने त्यो क्रमभङ्ग गर्नुपर्छ नेपाली जनताले त्यो खोजेका होइनन् र त्यसले न्याय दिँदैन अहिले न्यायपालिका बिग्रिएको कारण त्यही हो र सुधार गर्नको लागि क्रमभङ्ग आवश्यक छ क्रमभङ्ग गर्न सकिन भने हिजकै दलाली प्रवृत्ति हिजकै भ्रष्टाचारी प्रवृत्ति हिजकै न्यायको विचलन प्रवृत्ति निरन्तरता हुन्छ र निरन्तरता दिने कि त्यसलाई क्रमभङ्ग गर्ने भन्ने कुरा तपाईँ हामीले विवेचना गर्ने हो त्यसकारणले कसले के भनौँ भन्दाखेरि पनि त्यसको स्पष्ट जवाब दिन सक्नुपर्छ मैले के गरेँ म कसरी नियुक्ति भएँ र अब हुने नियुक्तिमा के आधार गरियो हिजो यो गलत थियो आज सही थियो भनेर पुष्टि गरिदिनुपर्छ त्यसकारण यो अवस्थाहरूमा राजनैतिक पूर्वाग्रह लिएर बोल्नु हुँदैन न्यायपालिका जनताको लागि हो जनताको अपेक्षित न्याय प्राप्त गर्नको लागि जबसम्म हामी सक्षम भएर खुलेर हृदयले हामी अघि बढ्न सक्दैनौँ तबसम्म न्यायपालिका सुधार हुँदैन त्यसैले क्रमभङ्ग होइन यो क्रमभङ्ग चाहिँ के हो त भन्दाखेरि न्यायपालिकामा आमूल परिवर्तन गर्नुपर्छ अझै मेरो हिसाबमा भन्नुहुन्छ अब निवेदन गर्नुहुन्छ भने त सर्वोच्च अदालतमा कायम रहेका न्यायाधीशहरूको प्रत्येक न्यायाधीशको नियुक्तिको आधार हामीले खोज्नुपर्छ अब हेर्नुहोस् कुन नियुक्तिमा नियुक्ति हुनुभयो तपाईँलाई कुन प्रतिशोधमा राखियो कुन योग्यता तपाईँलाई थियो भन्ने कुरा हामीले भन्छ हामी अझै उदाहरण दिन चाहन्छु म तपाईँलाई एउटा सुन्नु होला एकजना मानेन न्यायाधीशको त के भयो भने एकै वर्षभित्रमा उहाँ उच्च अदालतको मुख्य रेजिस्टर पनि हुनुभयो एकै वर्षमा उहाँ सर्वोच्च अदालतको उच्च अदालतको मुख्य न्यायाधीश पनि भयो सर्वोच्च अदालतको न्यायाधीश पनि हुनु एकै वर्षभित्रमा भने उहाँको विरुद्धमा परेको नियुक्तिको प्रश्नमा चाहिँ संवैधानिक इजलासको जोडिएको प्रश्नलाई सिङ्गल इजलासलाई खारिज गरेर उहाँको नियुक्ति सदर गरियो भने यो चाहिँ के हो शक्तिको पहुँच होइन त्यसकारण हामीले न्यायपालिकालाई कुनै पनि राजनैतिक दलको कुनै पनि झण्डा मुनिको अवस्थामा चाहिँ सही र अर्काको अवस्थामा गलत भन्ने होइन गलतलाई गलत सहीले सही भनौँ त्यस कारणले नियुक्ति गर्दाखेरि लिएका मापदण्ड तपाईँको के हो अहिलेको के हो प्रश्न गरिदिनुहोस् नेपाली जनताले बुझ्नुपर्छ म यो योग्यतामा नियुक्ति भएको थियो भने मैले पनि भनिदिन सक्नुपर्छ त्यो क्षमता छ भने सबैले भन्छु खुला खुला रूपमा सार्वजनिक गरौं, म यो आधारमा यो नियुक्तिमा यो योग्यतामा यो प्रतिस्पर्धामा सर्वसभाको निर्णय भएको थियो भनेर भन्यौं, यदि सकिँदैन भने भन्न सकिँदैन भने अर्कामाथि अमला फेर्साउनुभन्दा अगाडि आफ्नो योग्यता पनि प्रष्ट गर्दिन म हार्दिक निवेदन गर्छु।
0: सुशील शर्मा सापकोटाजी, अहिले प्रधान न्यायाधीश पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई अस्ति पक्राउ गरियो, राति सेक्युरिटी भनिएको थियो होइन, पछि उहाँलाई चाहिँ सुरक्षित स्थानमा पठाइयो भनियो, प्रहरीले पनि भन्यो, फेरि केही दिन अघि मात्रै उहाँ लगायत उहाँ सम्बद्ध केही व्यक्तिहरूका घरमा खानतलासी पनि गरिएको छ, स्याउका कार्टुनका कार्टुन पनि त्यहाँ चाहिँ ओसार प्रसार भइरहेको भन्ने खालको उजुरी पनि परेको भन्ने विषय आएको छ। के न्यायालयमा यस्ता खालका गतिविधिहरू यस्ता खालका कामहरू भइरहेका छन्?
3: यस्ता कामहरू यस्ता गतिविधिहरू भएका छैनन् भनेर अब हामीले कसरी पुष्टि गर्नु? प्रमाण सहित आइरहेको छ, उजुरीमा मात्रै होइन, तथ्य प्रमाण आउँदाखेरि सम्बन्धित पक्षले कुनै पनि प्रतिकार गरेको अवस्था छैन भने त्यसलाई हामीले के मान्नुहुन्छ? अहिले न्यायपालिकामा अहिलेसम्म के भएको रहेछ भन्दाखेरि सीमित व्यक्तिको पहुँच र सिन्डिकेटको आधारमा आम नेपाली नागरिकलाई न्यायबाट विचलन गर्ने गरी पहुँच र शक्तिको आधारमा अनुहारको आधारमा निर्णय गर्ने परिपाटी रहेछ भन्ने त प्रश्न भएर आयो। त्यसो हुँदाखेरि अब त्यो व्यवस्थालाई तोड्नको लागि हामी आम नेपाली नागरिक सचेत भएर आइनौ भने तपाईँ न्याय कहिले पनि पाउनुहुन्न। न्यायपालिका यस्तो उच्च गरिमाको स्थान हो, त्यहाँभन्दा उच्च स्थान छैन। न्यायाधीशको पद यति आदर्श र उच्च पद हो, त्यो पदलाई बस्ने व्यक्तिले त्यो पदको गरिमा बुझ्न सकेन भने सिङ्गो न्यायाधीश पदको बदनाम हुन्छ। त्यस कारणले हामीले हिजो जो जस्ता पात्र नियुक्ति गरेर पठाएका छौँ ती पात्रहरूमा न्यायाधीश हुने योग्यता, न्यायाधीश हुने क्षमता, न्यायाधीश हुने सक्षमता, न्यायाधीश हुने निष्पक्षता रहेनछ भन्ने कुरा पुष्टि हुँदै गइरहेको छ। त्यस कारणले हामीलाई एकजना पात्र न्यायाधीशको रूपमा चाहिएको होइन, हामीलाई चाहिएको न्यायाधीश पदको गरिमा जोगाउने, न्यायपालिकाको साख जोगाउने, संविधानको मर्म जोगाउने र निष्पक्ष स्वतन्त्र र सच्च न्याय आम नागरिकमा पुर्याउने एकजना न्यायाधीश चाहिएको हामीलाई। त्यस कारणले हामी अनुहार हेरेर फलानु व्यक्तिलाई फलानुले नियुक्ति गरेको थियो, फलानु व्यक्तिलाई फलानु नियुक्ति गरेको थियो भनेर विरोध र समर्थन गर्ने होइन, हामी त्यो व्यक्तिमा भएको न्यायिक क्षमता कति छ, त्यो न्यायिक क्षमताले न्यायपालिकालाई सम्बोधन गर्न सकेको छ कि छैन, आम नेपाली नागरिकलाई न्यायपालिकाप्रतिको आस्था विस्तार गर्न वृद्धि गर्न सहयोग गर्न सकेको छ कि छैन। यदि छ भने जोसुकै पात्र हो जोसुकै दलले नियुक्ति गर्छ हामी उच्च सम्मान गर्छौँ, यदि छैन र गुटबन्दी गरिन्छ दलगत गरिन्छ भने मैले निवेदन गरेँ एकछिन अगाडि मेरो आज एकजना आदरणीय व्यक्तित्व वरिष्ठ अधिवक्ता हरि उप्रेतीले एउटा कुरा भन्नुभएको थियो, सर्वोच्च अदालतमा चाहिँ न्यायाधीशहरू त 19 जना हुनुहुन्छ तर त्यहाँ चारतिर हेर्दा चार कुनामा चार मुख भएका न्यायाधीशहरू पाइन्छन् भनेर भन्दै हुनुहुन्थ्यो। यथार्थमा हो, यदि यथार्थमा त्यस्तो हुँदैन थियो भने संविधान इजलासमा अस्ति विरोध गरेर संविधान इजलास नबस्ने अवस्था हुने थिएन। त्यसो भन्दा मेरो निवेदन गर्दा के हो भने सर्वोच्च अदालतको न्यायाधीश हुनको लागि तपाईँ मैले के पद पाएँ, म भोलि प्रधान न्यायाधीश हुन्छु कि हुन्न, म कुन दलबाट नियुक्ति भएँ, अब आउने कुन दलबाट आयो, कुन दलको सिफारिस आयो, कोमलटार गयो कि गएन, बल्लटार गयो कि गएन भन्ने सब प्रश्नहरू खोजेर चाहिँ तपाईँ न्याय दिन खोज्नुहुन्छ भने तपाईँ जस्तो न्यायाधीश हामीले न्यायपालिकामा खोजेको होइन र म नेपाली नागरिक निवेदन गर्छु तपाईँ हामी न्याय चाहन्छौँ भने रूपान्तरणको लागि आउनुहोस्, आवाज उठाउनुहोस्, बोल्नुपर्छ अनि तपाईँ न्याय कहिले पनि पाउनुहुन्न भन्ने मेरो निवेदन रह्यो।
0: एउटा कुरा, सुशील शर्मा सापकोटाजी साँच्चै स्याउका पेटी उसारिएकै होला नि त त्यसो भए?
3: सौका पेटी उछारेको होइन भन्नुहुन्छ भने ती फसलाहरू जुन फसलामा जस्तै रञ्जन करेलाको मुद्दाको फसलाको आयो त्यो फसला फेरि सर्वोच्चले उल्टाइदिएर फेरि यथावत 20 वर्षै कैद कायम गरिदियो भने त्यो फसला के आधारमा भयो त? प्रमाण त एउटै होला, कानुन एउटा त एउटै होला। जहाँसम्म अहिले जे जे सेउका बाकसका कुरा गरेका छन् जुन फसला आयो एउटा 10 सवारी ज्यान मुद्दामा तपाईँको लाइसेन्स नभएको मान्छेलाई पनि 10 वर्षभन्दा बढी कैद हुने व्यवस्थामा चाहिँ छोड्ने व्यवस्था भयो सर्वसभाहरूबाट भनेपछि के ती पहुँचमा भएका होइन भने के न्यायमा भएका हुन्छ ती प्रश्नहरू? त्यसैले नेपाली जनता एउटा आम नागरिकले त्यही पहुँचमा त्यही न्यायमा पाएको छैन तर पहुँच भएका मान्छेहरू चाहिँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा चाहिँ बन्दीबाट जारी नहुने परामर्श पुरिन नहुने परामर्शबाट छोड्ने उत्प्रेषणले खारेज पनि नहुने म्याप थप गरेको भने त्यो पहुँच होइन त त्यहाँ नै। त्यस कारणले पहुँच कानून हामीले पनि पढेको संविधान एउटै हो सबैले पढेको तर प्रयोग गर्दाखेरि चाहिँ निष्पक्ष भएर प्रयोग गरिदिनु पर्यो। तपाईँहरूलाई हामीले सम्मान उच्च मर्यादाको पदमा आसीन गरेर भगवान विष्णु छोरा मानेका छौँ त्यस कारणले भूमिका पनि विष्णु छोरा खेलिदिनु होला, अन्यथा तपाईँहरूले खेलेको भूमिका निष्पक्षता आउन सकेन भने न्यायपालिकामा आम नेपाली नागरिकले परिवर्तन खोज्न फेरि सड़कमा आउनुपर्ने दिन पनि आउन सक्छ होला र निवेदन हो। त्यसकारण अन्यथा नहोस्, नेपाली जनताको लागि न्याय दिनुहोस्, संविधानको लागि न्याय दिनुहोस्, कानूनको लागि न्याय दिनुहोस्, न्यायपालिकामा बसेर राजनीति नगर्नुहोस् भन्ने मेरो हार्दिक निवेदन छ। तर सेवाको बाकस आएको होइन होला भन्ने कुरा चाहिँ आजको मितिले पुष्टि गर्न सक्ने अवस्था होइन होला भन्ने पुष्टिको नगर्ने अवस्था चाहिँ म देख्दछु।
0: भनेपछि नेपालको न्यायालयमा सेटिङ चाहिँ व्याप्त रूपमा हुन्छ हुन्थ्यो होइन त्यसो भए?
3: यसलाई त तपाईँले र मैले भन्दाखेरि पनि अहिलेको स्याउको बाकसलाई हेर्नुहोस्, हरिकृष्ण श्रीमानले दिएको प्रतिवेदन हेर्नुहोस्, प्रश्न भइहाल्छ नि त्यहाँनिरबाट. हरिकृष्ण श्रीमानले पनि के भन्नुभयो, न्यायपालिकामा विचलन छ, न्यायपालिकामा विकृति छ, न्यायपालिकाभित्रै के हुन्छ भन्दाखेरि न्यायपालिकाभित्रै चाहिँ चलखेल हुन्छ, न्यायाधीश वकिल कर्मचारी मिलेर पनि न्यायलाई न्यायपालिकामा चाहिँ न्यायको विचलन गरेका छन् भनेको प्रतिवेदन सार्वजनिक भएर बसिया छ नि त. त्यो प्रतिवेदन खण्डन कहिले निर्भर भएको छैन भने अहिलेको स्याउको बाकस उहाँ चुनाव संसद श्रीमानसँग भेटिएका ती जुन प्रमाणहरू छन् ती प्रमाणहरू पक्राउ गरेका बिचौलियाहरू सशस्त्र प्रहरीका एआईजीलाई समाउँदाखेरि एआईजीसँग भेटेका केरखेर गर्दाखेरि भएका बपत बयानहरू कागजहरू हेर्दाखेरि के देख्छौँ हामी, भएको रहेनछ, विशुद्ध रहेछ भनेर भन्न सक्छौँ. त्यस कारणले हिजो फुलकोटले निर्णय गर्दै गर्दाखेरि आजसम्म फुलकोटले के निर्णय गर्न सकेन भन्दाखेरि संविधानको धारा 133 दुई बमोजिम सबै नागरिकले समान अधिकारमा न्याय पाउनुपर्छ, समान अधिकार असान सरकारले प्रयोग गर्न पाउनुपर्छ भन्ने निर्णय आसन गर्न सकेको छैन. तर चोलन संसदलाई समाउँदाखेरि चाहिँ पुक्रा पुर्जी नजिकिन समाएको भन्ने गर्व नेपाल बारले पनि त्यही लियो. म नेपाल बार र फुलकोटलाई निवेदन गर्न चाहन्छु, संविधानको व्यवस्था बमोजिम राज्यसँग खतरा सृजना भयो भने 24 घण्टाभित्र मामला पेश गर्ने गरी कुनै पनि नागरिक राज्यले नियन्त्रणमा लिन सक्छ. हेर्नुहोस्, त्यस कारणले हामी संविधानवादको वकालत गर्दैछौ या भोलि मलाई पनि चुनाव संसदको जस्तो अवस्था आउँछ भनेर जुगिनका लागि हामी निर्णय गर्दैछौ. त्यो प्रश्न गरिदिनु होला. त्यस कारणले निर्णय गर्ने भनेको संविधानमा टेकेर गर्नुहोला, कानूनमा टेकेर गर्नुहोला. म जोगिनुपर्छ, मलाई पनि भोलि आइलाग्छ, मैले पनि अकुत सम्पत्ति प्राप्त गरेको छु, त्यस कारणले म जोगिनुपर्छ भन्ने आशा निर्णय गर्नुभयो भने जनताको पनि न्यायालय छ, जनताको अदालतले त्यसलाई नमान्ला. त्यस कारणले हामी न्याय दिँदाखेरि निष्पक्ष स्वतन्त्र र सक्षम भएर न्याय दिन सक्ने गरी हामीले आफूलाई परिवर्तन गरौँ, रूपान्तरण गरौँ. हाम्रो व्यक्तिगत रूपमा कोहीसँग पनि कुनै ईर्षा छैन, कुनै भावना छैन. मात्रै के हो भने त्यो पदमा बसेर न्याय दिँदाखेरि आम नेपाली नागरिकले न्यायको आत्मसात गर्न सक्ने गरी न्याय दिनुहोला. विभेद भएको, पक्षपात भएको, एउटै कुरामा तपाईँलाई ठिक र मलाई बेठिक भन्दै गरेको, हिजोका नियुक्ति हुँदा वरिष्ठ मिचिएकोमा मौन बसेर त्यही इजलासमा बसेर आफूले बेन्च सेयरिङ गर्ने, आज त्यही इजलासमा चाहिँ वरिष्ठतम भएन भनेर न्यु खोज्ने भन्दाखेरि यो के हो त भन्दाखेरि नेपाल बार पनि कुन पार्टीको झोलामा हिँड्दैछ, कुन पार्टीको समर्थनमा हिँड्दैछ, पार्टीको निर्णय सामूहिक रूपमा नेपाल बारको कार्य समितिको निर्णय हो वा महासचिवको मात्रै निर्णय हो भन्ने पनि हामीले खोज्नुपर्ने अवस्था आएको छ. हेर्नुहोस्, त्यसो हुँदाखेरि एउटा निर्णय गर्दै गर्दाखेरि तपाईँ कुनै पार्टीको भएर निर्णय नगरिदिनुहोला, तपाईँ सिङ्गो देश जनता र संविधानको भएर निर्णय गर्नुहोला. तपाईँले गरेका निर्णय संविधानका धारा हामी सबैले पढेका हुन्छौँ, त्यस कारणले तपाईँमा पक्षपात देखियो भने तपाईँका कदमलाई हामीले स्वीकार गर्न हामी अमान्य पनि गर्न सक्छौँ भन्ने एउटा हार्दिक निवेदन.
0: एउटा कुरा, अब एउटा सरकार र परिवर्तन भयो, जेएनजी विद्रोहले चाहिँ एक किसिमको म्यान्डेट पनि दियो, कतिपय राजनीतिक दलहरू रिफर्म पनि भयो, नेपाली कंग्रेसको महाधिवेशन यतिखेर चलिरहेको छ, 15 महाधिवेशन. गगन थापाले चाहिँ जुन किसिमको नेतृत्व लिने एउटा क्षमता लिनुभयो, विशेष महाधिवेशनबाट चाहिँ गगन थापाको नेतृत्व चाहिँ अगाडि आएको स्थिति छ. एउटा पंक्ति फेरि त्यहाँ पनि छुटेको छ, एउटा दुईटै पंक्ति भनौँ. शेखर कोइराला यतिखेर पूर्णबहादुर तटस्थ परिस्थितिमा हुनुहुन्छ. नेकपा एमालेको कुरा गर्नुहुन्छ भने आज विद्यादेवी भण्डारी फेरि देशको राष्ट्रपति भइसकेको व्यक्ति, एउटा दलीय राजनीतिमा त्यो मोहले चाहिँ त्यहाँ आउँदाखेरि मर्यादामा प्रश्न उठेका विषयहरू छन् भन्दा पछिल्लो समयको यो राजनैतिक मुभमेन्ट र चेन्ज, जस्तो कंग्रेसको महाधिवेशन र नेकपा एमालेमा विद्यादेवी भण्डारीको इन्ट्रीलाई चाहिँ कसरी हेर्नु मिल्छ?
3: कांग्रेसको महाधिवेशनलाई एउटा लोकतान्त्रिक पार्टी हो. कांग्रेसको महाधिवेशन हिजो विश्व महाधिवेशन भयो, अदालतमा मुद्दा दायर भयो, अदालतले निर्वाचन आयोगको कार्यलाई गलत भनेन सही भनेर संयुक्त फैसला दियो. त्यो फैसला उप पुनरावलोकन निवेदन परेको छ. त्यो निवेदनको अन्तिम निर्णय नआउन्जेलसम्म संयुक्त इजलासको फैसला अन्तिम भएर बसेको हुन्छ. र यहाँ अहिले महाधिवेशन नियमित रूपमा प्रक्रियागत रूपमा संविधानको मर्म बमोजिम भएको हुँदाखेरि गगन थापाको नेतृत्वमा अध्यक्ष सभापतिमा भएको विशेष महाधिवेशनमा छनौट भएको समितिले आज गरेको महाधिवेशन लोकतन्त्र गणतन्त्रको ला संविधानवादको लागि एउटा उच्च कदम हो. त्यसलाई हामीले सबैले स्वागत गर्नुपर्छ, सहीलाई सही भन्नुपर्छ. त्यसकारणले गगन थापालाई म हार्दिकतापूर्वक निवेदन गर्छु र उहाँलाई चाहिँ म बधाई पनि दिन चाहन्छु. निर्वाचित भएर आउनुहोस्, यो देशमा भएका विकृति विसङ्गतिहरूलाई सरकारले चालेका कदमसँग सरकारले गलतलाई गलत चालेकालाई गलत भन्नुपर्छ र सही छन् भने समर्थन खुलेर गरेर यो देशका जनताको लागि काम गरिदिनुहोला भन्ने म गगन थापालाई हार्दिक निवेदन गर्छु. र अर्को समूह भनेको त्यो समूहले अर्को महाधिवेशन गर्ने गुटबन्दी गर्ने भनेको चाहिँ एउटा पार्टीको एउटा झण्डा हुन्छ, एउटा पार्टीको एउटा चुनाव चिन्ह हुन्छ, फुटेर त्यो पनि मैले हो चिन्ह लिएर दुईटा दलमा विभाजन भयो भने त्यो संविधान कानून र अदालतको फैसला प्रतिकूलको कार्य हुन्छ. जुन कार्य अहिले शेखर समूह जुन कार्य अहिले सर्वदेवा समूहले गर्दै हुन्छ त्यो चाहिँ अदालतको अवहेलनासम्मको काम हुने अवस्था भयो. त्यस कारण त्यसलाई हामीले अन्यथा भनिरहनु परेन. कानून मान्ने हुँदाखेरि कानून प्रतिकूल, त्यसलाई कानून प्रतिकूल हामीले भन्नैपर्छ. र जहाँसम्म नेकपा एमालेमा विद्यादेवी भण्डारीको प्रवेश आयो, अब हिजो उहाँ राष्ट्रको राष्ट्रपति पूर्व राष्ट्रपति हुनुहुन्थ्यो, अहिले उहाँ नेपाली नेकपा एमालेको वरिष्ठ नेता हुनुभयो,
4: अब उहाँलाई त्यसैमा स्वागत लाग्यो त्यसै उपयुक्त लाग्यो भने यो देश स्वतन्त्र छ या नागरिकले राजनीति गर्न पाउँछ तर उहाँले आफूलाई देशको सिङ्गो देशको पूर्व राष्ट्रपतिको पदबाट एउटा राजनैतिक दलको वरिष्ठ नेतामा रूपान्तरण गर्नुभयो त उहाँको निजी कुरा त्यसमा हामीले नबोलौं र नेकपा एमाले पनि एउटा देशमा सशक्त संघर्ष गरेर देशमा लोकतन्त्रको लागि लडेर आएको पार्टी हो तर एउटा व्यक्तिको अहमताले एउटा व्यक्तिको घमण्डले गर्दाखेरि आज पार्टी तहस नहस हुने अवस्थामा पुगेको छ त्यस कारणले बुढो लोकतन्त्र गणतन्त्र भनेको चाहिँ त्यहाँ बोल्दै नपाउने अब पार्टीको अध्यक्षको विरूद्धमा बोलो भने चाहिँ त्यहाँ कारवाही हुने भन्ने कुरा अध्यक्ष स्वयंले सार्वजनिक गरेको अवस्था रह्यो र त्यहाँ निरीह हिजो गगन थापाले भनेको कुरा एउटा म स्मरण गर्न चाहन्छु नेपाली काँग्रेस लास र दासको पार्टी होइन भन्ने कुरा हो अब नेकपा एमाले भित्र पनि लास र दासको पार्टी होइन र त्यहाँ पनि नागरिक हुनुहुन्छ त्यहाँ पनि सराहम सत्ता नेपाली नागरिक महसुस गर्ने व्यक्ति हुनुहुन्छ र त्यहाँ पनि नेपाली जनताको लोकतन्त्र गणतन्त्रलाई रक्षा गर्न चाहन्छ भने पहिला आफ्नो पार्टीभित्रको लोकतन्त्र सबल बनाउनुहोस् त्यहाँ पनि लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउनुहोस् बोल्न नपाइने उत्तर कोरिया बनाउन खोज्नुहुन्छ भने जनताले त्यो पनि हेरिरहेका छन् त्यस कारणले नेकपा एमालेमा म हार्दिकतापूर्वक मैले मेरो पनि हिजो समर्थन भएको पार्टी हेर्नु गर्नुहोस् त्यस कारणले त्यो पार्टी सक्रियको त्यो पार्टी उद्दल भएको छ पार्टीको भविष्य राम्रो भएको जनआस्था दिशितको म पनि हेर्न चाहन्छु तर यहाँ प्रश्न के आयो भने एउटा पार्टी भनेको एउटा व्यक्तिको कब्जामा प्राइभेट लिमिटेड हुनु हुँदैन र त्यो प्राइभेट लिमिटेड सो सर भएर अहिले काम गरेको हुँदाखेरि नेपाली जनताले जे अपेक्षा राखेका थिए नेपाली जनताले लोकतन्त्र गणतन्त्रको जुन मर्म राखेका थिए त्यो मर्म त्यहाँ अहिले छैन सकिसक्यो त्यस कारणले पार्टीलाई सुदृढीकरण गरेर पशुपतिनाथले आशीर्वाद दिनुहोस् भन्ने कुरो म कामना गर्न चाहन्छु।
0: हस् सुशील सापकोटाजी यहाँको महत्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: हस्तो
0: अधिवक्ता विश्लेषक सुशील सापकोटा श्रोता नेपाली बहसको समय सकिएको छ। केम बम बिदा चाहन्छु। नमस्कार।

0: वरिष्ठ न्यूरोलॉजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुङ्गाना यही असोज 24 गते शनिबार एस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
1: माइग्रेन,
0: छरे रोग,
1: पक्षघात, प्यारालाइसिस,
0: पार्किन्सनिज्म,
1: नसा सम्बन्धी समस्या,
0: हात खुट्टा झमझमाउने, निदाउने,
1: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615529493, 552494 र 582778।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार, बिहान 7 बजेको आदि खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म तोलाकान्त। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhula.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ।
1: यस आँधी खुला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङमा पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप अभियान अन्तर्गत 399 छात्रालाई खोप प्रदान। नेपाली कंग्रेसको महाधिवेशनमा उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म स्याङ्जाका 20 जना उम्मेद्वार र बिरूवामा निशुल्क आँखा शिविर मोतिया बिन्दुका बिरामीलाई निशुल्क शल्यक्रिया गरिदिए। वालिङ नगरपालिकामा सञ्चालन गरिएको ह्युमन प्यापिलोमा भाइरस एचपीभी खोप अभियान अन्तर्गत छात्राहरूलाई एचपीभी खोप लगाइएको छ। बिहिबार 399 जना छात्रालाई खोप लगाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले बताउनु भएको छ। गत वर्ष 395 छात्रालाई यो खोप लगाइएको थियो भने यो वर्ष 409 जना छात्राले यो खोप लगाउनेछन्। वडा स्तरमा रहेका स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरूले विद्यालयमा गएर छात्राहरूलाई खोप प्रदान गरेको प्रमुख पाण्डेले बताउनु भएको छ। नगरपालिका क्षेत्रभित्र रहेका 59 वटा सामुदायिक र 12 वटा संस्थागत निजी गरी कुल 71 वटा विद्यालयका कक्षा 6 मा अध्ययनरत छात्राहरूलाई यो खोप प्रदान गरिने भएको हो। किशोरावस्थामै दिइने यस खोपले भविष्यमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने स्वास्थ्य प्राविधिकहरू बताउँछन्। अभियानलाई प्रभावकारी रूपमा सम्पन्न गर्न स्थानीय विद्यालय स्वास्थ्य संस्था तथा सरकारवाला निकायहरूको महत्वपूर्ण सहयोग रहेको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशनमा स्याङ्जाबाट केन्द्रीय उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म 20 जनाले उम्मेद्वारी दिएका छन्। पूर्व उपसभापतिदेखि प्रदेश सांसद बैंकर पालिका प्रमुख उपप्रमुख मेडिकल व्यवसायी इन्जिनियर वैदेशिक विभाग व्यवसायी हुँदै किसान तथा श्रमिक पृष्ठभूमिका नेतासम्मले खुल्ला तथा विभिन्न क्लस्टरबाट केन्द्रीय नेतृत्वमा दावी प्रस्तुत गर्नुभएको हो। यसपटक अर्जुन चौपारी गाउँपालिकाबाट पूर्व मन्त्री तथा कांग्रेसका पूर्व नेपाली कांग्रेसको 15 महाधिवेशनमा स्याङ्जाबाट केन्द्रीय उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म 20 जनाले उम्मेद्वारी दिएका छन्। पूर्व उपसभापति

0: अधिकृत भरत राज ढकालले पेशागत विज्ञतर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ। भेटकोट नगरपालिकाबाट खुमा आर्याल, कालीगण्डकी गाउँपालिकाबाट युवराज पाण्डे तथा वालिङ नगरपालिकाबाट कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी खुल्ला महिला सदस्य, कविता तिवारी गैरे खुल्ला केन्द्रीय सदस्य र पूर्व केन्द्रीय सदस्य सरस्वती तिवारीले भूगोलतर्फ उम्मेद्वारी दिनुभएको छ। त्यस्तै पुतली बजार नगरपालिकाबाट इन्जिनियर अनुप श्रेष्ठले जनजातितर्फ, इन्जिनियर सुदर्शन शर्माले पेशागत विज्ञतर्फ, इन्जिनियर सुभाष पौडेलले युवातर्फ, सुभाष रेग्मीले श्रमिकतर्फ, शाह मोहम्मद मियाले मुस्लिमतर्फ तथा गोविन्द राणावाटले गण्डकी प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ भने दिपेन्द्र छेत्री पेशागत विज्ञतर्फ र दिपेन्द्र खड्का अपाङ्ग कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ। क्षेत्र नम्बर एकमा 33 र दुईमा 32 र पदेन 17 गरी जम्मा 82 जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ। विदेश विभागबाट चापाकोटकी चन्दा अधिकारी क्यानाडा र बिरूवा गाउँपालिकाका टंक लम्साल जर्मनबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ भने अमृत ओस्ती चापाकोट नगरपालिका केन्द्रीय सदस्य जनसम्पर्क समिति ओसियाना अमेरिका क्षेत्र क्यानाडाबाट उम्मेद्वारी दिनुभएको छ। त्यस्तै केन्द्रीय सदस्य शिव लम्सालले पेशागत समूहबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ। यसरी हेर्दा स्याङ्जाबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्न खोज्ने अनुहारमा राजनैतिक अनुभवसँगै विभिन्न पेशा व्यवसाय र सामाजिक क्षेत्र प्रतिनिधित्व समेत देखिएको छ। बिरूवा गाउँपालिकामा निशुल्क आँखा स्वास्थ्य परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर जारी रहेको छ। बिरूवा गाउँपालिकाको आयोजना बीएम फाउण्डेशनको सह आयोजना तथा दृष्टि नेत्र प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा बुधबारदेखि चार दिने शिविर सञ्चालन गरिएको हो। पहिलो दिन गाउँपालिकाको वडा नम्बर 7 र 8मा सञ्चालन गरिएको शिविरमा सर्वसाधारण तथा विद्यार्थी गरी 275 जनाले आँखा परीक्षण गराएका छन्। वडा नम्बर 7 स्थित जीवन ज्योति माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविरमा 122 जनाको आँखा परीक्षण गरिएकोमा 53 जनामा मोतिया बिन्दु देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। त्यस्तै गरी वडा नम्बर 8 स्थित भेलकोट स्वास्थ्य चौकीमा 153 जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये 24 जनामा मोतियाबिन्दु देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक गोगन सिंह थापाले जानकारी दिनुभयो। शिविर अन्तर्गत बिहिबार वडा नम्बर 2 को अर्चले स्वास्थ्य चौकी र वडा नम्बर 5 को किचना स्वास्थ्य चौकीमा आँखा परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनु भएको छ। बिहिबार 2 नम्बर ओडामा कुल 161 जनाले आँखा जाँच गराएका छन् भने 23 जनामा मोतियाबिन्दु भेटिएको छ। यसै गरी 5 नम्बर ओडाको किसनासमा भएको शिविरमा कुल 135 जनाले आँखा परीक्षण गराएका छन्। यसमध्ये 32 जनामा मोतियाबिन्दु देखिएको छ। अध्यक्ष कुँवरले नागरिकलाई सह स्वास्थ्य सेवा दिने हेतुले शिविरको आयोजना गरिएको बताउनु भएको छ। पालिकावासीलाई आधारभूत आवश्यकताको सहज परिपूर्तिका लागि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पक्षलाई प्राथमिकतामा राखिएको अध्यक्ष कुँवरका अनुसार आज वडा नम्बर 6 स्थित पालिका स्तरीय आधारभूत अस्पताल चिन्नेवासमा मोतियाबिन्दुको शल्यक्रिया गरिनेछ। शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि गाउँपालिकाले अस्पतालसम्म आउन जान आवश्यक व्यवस्था मिलाउने अध्यक्ष कुँवरले बताउनु भएको छ। आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि टाढा जानुपर्ने अवस्थाका नागरिकलाई स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ। यसअघि वैशाख महिनामा गाउँपालिकाका वडा नम्बर 3, 4 र 6मा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा 40 जनामा मोतियाबिन्दु देखिएको थियो। उनीहरूको पनि आज र भोलि पालिका स्तरीय आधारभूत अस्पताल चिन्नेवासमा निशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ। रेडियो आधिक फुलाको समाचार मूलक प्रस्तुति आधिक फुला खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: सूचना एस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोसिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
0: रेडियो आधिक फुलाको समाचार मूलक प्रस्तुति आधिक फुला।

खबरमा यहाँहरूलाई पुनः स्वागत छ। अब बाँकी खबर। गुल्मीको चन्द्रकोट गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य टिमुरे ताल सुक्न थालेपछि अध्ययन शुरू गरिएको छ। यो ताल 1750 मिटर अग्लो रमणीय पहाड़को टुप्पोमा रहेको छ। ताल पर्यटकीय दृष्टिले निकै मनमोहक भए पनि पानीको सतह घट्न थालेपछि फूलचोक इन्जिनियरिङ कलेजका तीनजना प्राविधिक टोलीले तालको अवस्थाबारे अध्ययन थालेका छन्। अध्ययन टोलीका सदस्य प्राविधिक मिशन भट्टराईले कुर्मी क्षेत्र नम्बर एकका सांसद सागर ढकालको आग्रहमा पुलचोक इन्जिनियरिङ कलेजका इन्जिनियर अंकित पाण्डे, इन्जिनियर विवेक सुवेदी सहित आफूहरू तालमा पुगेको बताउनु भएको छ। भट्टराईका अनुसार स्थानीयको प्रतिक्रिया र तालको अवस्था हेर्दा करिब 3 मिटर पानी घटेको छ। उहाँले भूकम्पका कारण दरार बनेका, मूलहरू नभएको, भैंसीहरू आहाल खेल्ने अवस्था पनि नरहेकाले पानी रोक्ने उपायबारे थप अनुसन्धान गरेर सागर ढकालको सचिवालयमा सुझाव पेश हुने बताउनु भएको छ। चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसी, वडा नम्बर 2 का वडा अध्यक्ष कमल केसी र वडा नम्बर 3 का वडा अध्यक्ष बलबहादुर बस्नेत सहितको प्राविधिक टोली टिमुरे ताल पुगेको थियो। टिमुरे ताल जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य हो। चन्द्रकोट गाउँपालिका 4 का वडा अध्यक्ष बलबहादुर बस्नेतले प्राकृतिक रूपमै पानी सुक्न थालेपछि अध्ययनको काम अगाडि बढ़ाइएको बताउनु भएको छ। उहाँले ताल संरक्षण तथा विकास कार्यक्रम र जलाधार विकास मार्फत वृक्षारोपण तथा पुनर्भरण पोखरी निर्माण लगायतका काम अगाडि बढ़ाइएको पनि जानकारी दिनुभएको छ। वृहत जलाधार व्यवस्थापन केन्द्र कास्की मार्फत ताल संरक्षणका लागि 1 करोड़ रूपियाँ बजेट खर्च भएको छ। टिमुरे नजिकका परिवार बसाई सरेपछि गाउँमा पशु चौपाया छैनन्। जलवायु परिवर्तन, आकाशे पानीको संकलन र केही मात्रामा भूकम्पको असरले पनि ताल सुक्न थालेको हुन सक्ने उहाँको भनाइ छ। तनहुको रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 वटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ, विद्युत क्रिया तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 केवी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङदा कालिका जेबीले गरिरहेको छ। यो प्याकेजमा 63% भौतिक प्रगति भएको भण्डारीले बताउनु भएको छ। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सड़क, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, 2 वटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको छ। आयोजनाको 140 मिटर अग्लो बाँध निर्माणका लागि विक्रमसम्म 2081 चैत 7 गते पहिलो कंक्रिट राखी कंक्रिटिङ कार्यको शुरूआत गरिएको थियो। गत भदौ महिनामा मात्रै 33,681 घनमिटर कंक्रिट राखिएको छ। हालसम्म 5,07,442 घनमिटर कंक्रिट सम्पन्न गरिएको छ। प्याकेज 2 अन्तर्गत विद्युत क्रिया तथा सम्बन्धित उपकरणको काम सिनु हाइड्रो कर्पोरेशन चीनले गरिरहेको छ। अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताउनु भएको छ। विद्युत गृह, केबल सुरुङ, सर्च ट्याङ्क, टेलरेस लगायतका संरचनाको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको भौतिक प्रगति 79% पुगेको छ। यसपटक मुस्ताङबाट विगतका भन्दा 5,000 कम 13,000 को हाराहारीमा भेडाच्याङ्रा बजारमा लगिने भएको छ। बाढ़ी पहिरोका कारण देशभर चाड़पर्वमा रौनकता घटेको, मुख्य खपत हुने बजारसम्म पुग्ने सड़क सञ्जाल अवरूद्ध तथा हिमाली क्षेत्रमा भारी वर्षासँगै बाक्लो हिमपातका कारण गोठबाट बिक्री गर्न समस्या भएपछि गत वर्षको तुलनामा बिक्री घटेको हो। गत वर्ष मुस्ताङबाट 18,000 भेडाच्याङ्रा बजार लगिएको थियो। यसपटक हालसम्म 10,000 को स्वास्थ्य परीक्षण गरी पठाइएको छ। जिल्लाभित्र रहेका पशुपालक कृषकले 5,000 भेडाच्याङ्रा बिक्री गरिसकेका छन्। छिमेकी जिल्ला डोल्पाबाट थप 5,000 मुस्ताङ हुँदै बाहिरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ। कार्यालय प्रमुख डाक्टर लालमणि अर्यालले प्राकृतिक विपत्तिका कारण उत्पादन भएका भेडाच्याङ्रा समेत गोठबाट बिक्री गर्न समस्या भएपछि बिक्री घटेको बताउनु भएको छ। मुस्ताङको कृषकले यस वर्ष 7,000 भेडाच्याङ्रा बिक्री गरिसकेका छन्। मुस्ताङबाट 5,000 तथा डोल्पाबाट 5,000
र कोरोला नाकाबाट 3,000 गरी 13,000 भेडाचंगा निकासी हुने अनुमान गरिएको छ। कठोर हावापानीमा हुर्किने र लेकाली जड़ीबुटी खाने भएकाले दशैं तिहार जस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडाचंगाको माग बढ़ी हुने गरेको छ। गत वर्ष भेडाचंगा बेचेर 36 करोड़ आमदानी भएको कृषकले जनाएका छन्। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरहरू पुनः एकपटक। वालिङमा पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप अभियान अन्तर्गत 399 छात्रलाई खोप प्रदान। नेपाली कंग्रेसको महाधिवेशनमा उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म संघका 20 जना उम्मेद्वार। र बिरूवामा निशुल्क आँखा शिविर मोतियाबिन्दुका बिरामीलाई निशुल्क शल्यक्रिया गरिँदै। आधी खुला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोक अनि म तुलाकान्त सँगै बिदा हुन्छौ। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: आदि खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
1: रेडियो आदि खोला 105.4

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम गुड मर्निङ आदिखोलामा। गुड मर्निङ आदिखोला तपाईँले सामुदायिक रेडियो आदिखोला 105.4 मेगाहर्जमा हरेक बिहान 7:15 देखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। गुड मर्निङ आदिखोलाको आजको श्रृंखलामा पनि उपस्थित भइसकेको छु म तोलाकान्त र यति बेला मलाई प्रविधि कक्षबाट साथ दिँदै हुनुहुन्छ साथी अशोकले। गुड मर्निङ आदिखोला सदाको जस्तै दुईवटा स्तम्भहरू रहनेछन्। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम गुड मर्निङ आदिखोलामा। गुड मर्निङ आदिखोला तपाईँले सामुदायिक रेडियो आदिखोला 105.4 मेगाहर्जमा हरेक बिहान 7:15 देखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। गुड मर्निङ आदिखोलाको आजको श्रृंखलामा पनि उपस्थित भइसकेको छु म तोलाकान्त र यति बेला मलाई प्रविधि कक्षबाट साथ दिँदै हुनुहुन्छ साथी अशोकले। गुड मर्निङ आदिखोला सदाको जस्तै दुईवटा स्तम्भहरू रहनेछन्। पहिलो स्तम्भ रहनेछ तपाईँको आज अर्थात राशिफल स्तम्भ, जहाँ तपाईँको राशिफलमा के लेखिएको छ अथवा तपाईँको आजको दिन कस्तो रहनेछ त्यो बारेमा हामी तपाईँलाई जानकारी गराउनेछौ। पहिलो स्तम्भ तपाईँको आज अर्थात राशिफल स्तम्भमा रहेर भने दोस्रो स्तम्भ रहनेछ शुभकामना अर्थात बधाई प्रशंसा स्तम्भ, जहाँ तपाईँले आफ्नो आफन्तका लागि आज जन्मदिन परेको हुनसक्छ अथवा अन्य कुनै शुभ कार्यको थालनी हुनसक्छ अथवा बधाई प्रशंसाका त्यस्ता कुनै पनि कार्यहरू भएका हुन सक्छन्। यदि यस्तो छ भने तपाईँले आफ्नो आफन्त समक्ष शुभकामनाका सन्देशहरू बधाई प्रशंसाका सन्देशहरू हाम्रो स्टुडियोको टेलिफोन नम्बर 063-441-2850 मार्फत आफ्ना आफन्त समक्ष पठाउन सक्नुहुनेछ, पुर्याउन सक्नुहुनेछ। हामी झण्डै झण्डै 7:30 बजेसम्म यहाँहरू सँगै रहनेछौ। आशा छ यो समय अवधिमा पक्कै पनि यहाँहरूले सुनेर हामीलाई साथ दिनुहुनेछ। आज मिति 2083 साल असोज 23 गते, अक्टोबर 9 तारीक सन् 2026 आज शुक्रबार आश्विन कृष्ण पक्षको चतुर्दशी तिथि रहेको छ। राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरूषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी पाइनेछ। व्यापार लगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम शुरू गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

गरे वृष राशि रहेको छ। वृष राशि हुनेहरूको लागि अवसरका साथै चुनौती समेत देखा पर्ने समय छ। काम थाल्ने सायद जुरे पनि सोचेको लाभ नहुन सक्छ। लाभांशहरूलाई पनि बान्नु पर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। परिस्थिति नमिल्दा योजना अधुरै रहनेछ। नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याएर अघि बढ्नुहोला। त्यस्तै गरी मिथुन राशि रहेको छ। मिथुन राशि हुनेहरूको लागि प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। सजग रहनु पर्ला। अनावश्यक साइनो गास्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय भएकाले सजग रहनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। त्यस्तै गरी कर्कट राशि रहेको छ। कर्कट राशि हुनेहरूको लागि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बन्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम शुरू गर्न पनि सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। त्यस्तै गरी सिंह राशि रहेको छ। सिंह राशि हुनेहरूको लागि प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकोले कर्जा र उधार व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा रहनेछ। अरूका विषयमा चासो लिँदा केही झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउनाले सावधानीले मात्र कार्यसिद्धि हुनेछ। त्यस्तै गरी कन्या राशि रहेको छ। कन्या राशि हुनेहरूको लागि समय फुर्सदिलो देखिए पनि रचनात्मक काम गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सजग बनाउन सकिनेछ। व्यापार र पेशाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा फाइदा भने गुम्न सक्छ। त्यस्तै गरी तुला राशि रहेको छ। तुला राशि हुनेहरूको लागि आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नु पर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढ़ाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभ चिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ। अवसरका लागि केही दौड़धूप गर्नुपर्ला। त्यस्तै गरी वृश्चिक राशि रहेको छ। वृश्चिक राशि हुनेहरूको लागि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोगी काम सम्पादन गर्दै मनज्ञ धन आर्जन गर्न सकिनेछ। प्रत्यक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ। त्यस्तै गरी धनुराशि रहेको छ। धनुराशि हुनेहरूको लागि महत्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ। आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। उचित मूल्यांकन भए पनि मेहनतको प्रतिफल हात पार्न समय लाग्नेछ। कुनै काम सम्पादन भए पनि तत्काल धेरै आमदानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मेहनतले आंशिक सफलता प्राप्त हुनेछ। त्यस्तै गरी मकर राशि रहेको छ। मकर राशि हुनेहरूको लागि जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले अलमल बन्न सक्छ। समस्या दर्शाउँदा सहयोगीहरूको साथ सहयोग पाइनेछ। आश लाग्दो काम रोकिनाले चिताएको फाइदा नहुन सक्छ।
त्यस्तै गरी कुम्भ राशि रहेको छ। कुम्भ राशि हुनेहरूको लागि लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थमा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्छन्। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि दिन मनोरञ्जनपूर्ण रहनेछ, तर वचनको प्रहारले आफैलाई समस्या निम्त्याउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनु पर्ला। योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनको साथले केही समस्या सुल्झनेछन्। उधारोमा व्यापार गर्नुपर्ने हुन सक्छ। खानपान मनोरञ्जन र पहिरनको शोखले पनि केही खर्च बढ़ाउन सक्छ। निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने देखिन्छ। गुरुमणी आदि खुलाको पहिलो स्तम्भ तपाईँको आज अर्थात राशिफल स्तम्भमा रहेर तपाईँको राशिफलमा के लेखिएको छ अथवा तपाईँको आजको दिन कस्तो रहनेछ तपाईँको ग्रहदशाका बारेमा हामीले जानकारी गरायौं। यो सँगै आजको हाम्रो पहिलो स्तम्भ तपाईँको आज अर्थात राशिफल स्तम्भ यही सकिएको छ। अब भने हामी प्रवेश गर्छौं दोस्रो स्तम्भ शुभकामना बधाई प्रशंसा स्तम्भमा, जहाँ तपाईँले आफ्नो आफन्तका लागि आज जन्मदिन परेको हुनसक्छ अथवा अन्य कुनै शुभ कार्यको थालनी हुनसक्छ अथवा बधाई प्रशंसाका त्यस्ता कुनै पनि कार्यहरू हुन सक्छन्। यदि यस्तो छ भने तपाईँले डायल गर्नुहोस् हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0364 41 285। तपाईँ भने डायल गर्दै गर्नुहोस्, हामी भने यहाँहरूमाझ आज जन्मदिन पर्नेहरूका लागि राख्दैछौ यो शुभकामना संगीत।

गुड मर्निङ आदि खोलाका लागि छुट्याइएको निर्धारित समय सकिएको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो त्यसका लागि तपाई सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आजको यस श्रृंखलाबाट उहाँलाई प्रविधि कक्षबाट साथ दिनुहुने साथी अशोकप्रति विशेष आभार व्यक्त गर्दै म तोलाकान्त पनि बिदा हुन्छु। यहाँको दिन शुभ रहोस्। नमस्कार।

0: रेडियो आदिखोला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
3: कफी त मलाई असाध्यै मन पर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
4: अनि कफीको त्यत्रो शोक छ त त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी
3: कसरी र कहाँ
4: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
3: यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
4: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि वालिङ आठ जैसी पदरामा
3: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9750541131
4: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात
5: के तपाई घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403131 मोबाइल 9856655331
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं

0: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएई मा 100% जब प्लेसमेन्ट।
1: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
0: 2026-27 का लागि बारिस्टा ट्रेनिङ मा भर्ना खुल्यो।
1: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
0: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएफए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नशिप सहित जर्मनी र युएई मा 100% जब प्लेसमेन्ट।
1: कफी को सिप, विदेश को अवसर, डाफे सँग करियर को नया सफर। डाफे हस्पिटालिटी एकेडेमी, सिपेटुङ्गा पोखरा।
0: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531866।
1: डाफे हस्पिटालिटी एकेडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।
2: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो। हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला। हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
2: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770771।
0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856029440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364141502, मोबाइल 9856040502 र 9864051। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सरल
2: पुगेर आयौ। थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि। सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे। छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
6: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
6: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।

0: दहीले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने।
1: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
0: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
1: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
0: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
2: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
3: नवदुर्गा मिष्ठान्न भण्डार, ग्वालिङाट मोड, फोन 0363441246, मोबाइल 9856501 र 9856332646।
4: चिया कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
1: ए कुरो त्यस्तो भयो, ई नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, AC, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, TV, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
7: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा संचालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
7: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
7: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
7: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
7: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
7: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
7: दाँत रङको वा मेटलको खुल लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
7: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: नहीं ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
4: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सीसीटीभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
3: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468 32809 र 9856555271

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439399।
2: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रेमराज पङ्गेनी आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने

0: आंखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रोशन पंगेनीद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 9856552666। स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सिल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोर्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट वैरघारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9855927971 र 9847100866। स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0663-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: रेडियो आदिखोला 105.4 MHz।

0: उमेरले नेटो काट्न थालिसक्यो। सधैँ त्यस्तै, अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-6141-6024।

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जेतो सुन चाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
2: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुन चाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असुल 24 गते शनिबारका दिन हाट जोडी नसा तथा पात्रुक विशेषज्ञ डाक्टर प्रथम राज अन्त आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोडी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
4: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: साथै उक्त दिन नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 063-4141-051, मोबाइल 98-562-5049।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।

0: लाज चला किन बोलाको मलाई
1: हे ना मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनि हिँड
2: हाम्रा विशेषताहरू
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
2: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
2: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052
4: ए अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
5: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
4: दाँत सफा गर्ने टल्काउने
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
4: दाँतको जरासम्म सफा गरी भर्ने
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
4: दाँतमा खोल राख्ने
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
4: बाङ्गो टिङ्गो दाँत मिलाउने
6: बच्चाहरूको दाँतको विशेष उपचार
4: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
4: मोबाइल 9864221629 र 9864168251
7: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
7: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
8: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
7: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
8: मुटुको जाँच ईसीजी सेवा
7: भाँचिएको हड्डी प्लास्टर सेवा
8: डिजिटल एक्सरे सेवा
7: चिरफार गर्ने
8: थाइरा जाँच
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
8: सर्वसुलभ फार्मेसी सेवा
7: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
8: फोन नम्बर 0364140087 मोबाइल 9864970174 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
8: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
8: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर वालिङ बजार
8: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
9: मोबाइल नम्बर 98460086005
10: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
11: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
10: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
11: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
10: आजै सम्पर्क गर्नुहोस्।
11: सम्पर्क सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ एक रामबाच्छा सोरुम भिरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड़ वालिङ नगरपालिका जाने बाटो।
10: सम्पर्क मोबाइल 98560309888।
12: रेडियो आदिखोला 105.4

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असल 24 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब गर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0363441163। मोबाइल 9841698670।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 9135564496।
0: वालिङ सिटीमा डाक्टर आउने सूचना।
4: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
0: सम्पर्क फोन नम्बर 0364415094, मोबाइल 9856320804, 9842448690।
4: स्मरण रहोस् डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
5: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
6: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ 9 भुम्रेमा रहेको युनिक सर्टिङ सुटिङ टेलरिङ वालिङ 9 भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
5: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
4: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
5: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष सुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
4: युनिक सर्टिङ सुटिङ टेलरिङ, वालिङ 9 भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
5: मोबाइल 9841563790 र 9891909062।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइरोइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको चुट्टी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुट्टी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ
10: भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
11: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
10: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
11: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
11: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
11: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
11: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित अहिलेमा 9 बजे छ।
1: ए समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।
2: रेडियो आदि खोला 105.4
3: उज्याल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुला। बिहानैदेखि बस पार्कमा चहल पहल। यात्रुको सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोरला सड़क अन्तर्गत पोखरी बगर पुल 11 दिनपछि सञ्चालन। मौसममा भोलिदेखि सुधार हुने। साउदी विमानस्थलमा हुथी आक्रमणको जोखिम पछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ। आज बिहान 7 बजेदेखि मतदान शुरू हुने भनिए पनि 1 घण्टा ढिला गरी शुरू भएको हो। कास्कीका 81 वर्षीय शोभा चन्द्र बरालले मत हालेर मतदानको शुरूआत गरेको निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिले 23 मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने अनुमान छ। कांग्रेसका 7,317 प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ला भएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौँ उपत्यका बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ़न थालेको छ। टिकट लिन यात्रुहरू आज बिहानैदेखि बस पार्क पुग्न थालेका छन् भने केही यात्रु त रातिदेखि नै लाइनमा बसेका छन्। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। लामो तथा मध्यम दूरीका गाड़ीका लागि यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुला गरेको छ। यस्तै नारायणगढ़ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि ठूला अत्यावश्यक वस्तु बोकेका बाहेक अरू मालवाहक गाड़ी चलाउन रोक लगाएको छ। सरकारले म्याग्दीका 6 पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं विज्ञान प्रविधि तथा नवपरिवर्तन मंत्री महावीर पुनले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बेनी नगरपालिका सहित अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धौलागिरी गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिनुभएको छ। मन्त्री पुनका अनुसार गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, मनाङ, बागलुङ, पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता, पूर्वका विभिन्न पालिका तथा ओडा समेत गरी छोटा तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। असोज 8-11 गतेसम्मको निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा 7 ज्यान जानका साथै 2 अझै बेपत्ता भएका छन्। यस्तै म्याग्दीको बेनी जोमसम कोरला सड़क अन्तर्गत कालीगण्डकी नदीको बाढ़ीले बगाएको पोखरे बगर पुलको पहुँच मार्ग 11 दिनपछि जोड़िएको छ। पहुँच मार्ग जोड़िएसँगै हिजो बेलुकादेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाड़ी सञ्चालनमा आएका छन्। आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै हिमाली तथा पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने तथा अरू तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाई छ। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस्
1: पहिलो अग्रणी जीवन बीमा कम्पनी, नेशनल लाइफ इन्सुरेन्स कम्पनी, लाजिमपाट, काठमाडौँ।

0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाण्डुको बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ। बरामद सुन मध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो प्रशोधन गर्ने गरी राखेको अवस्थामा भेटेको प्रहरीको भनाइ छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले आउँदो आर्थिक वर्ष 83-84 लागि चालू आर्थिक वर्षको तुलनामा 9.77% बजेट विनियोजन गरेको छ। त्रिवीले 30,87,11,00,000 मध्ये खर्चतर्फ 86.14% र पूँजीगत खर्चतर्फ 13.86% रकम छुट्याएको हो। प्रस्तावित कुल बजेट मध्ये 15,24,27,00,000 रूपियाँ आन्तरिक स्रोतबाट र 15,62,84,00,000 रूपियाँ नेपाल सरकारबाट बिहोर्ने अनुमान छ। चालू आर्थिक वर्षमा सरकारले त्रिवीलाई 7,31,06,00,000 रूपियाँ भन्दा बढ़ी अनुदान उपलब्ध गराएको छ। यो अघिल्लो वर्षको तुलनामा 4,80,00,000 रूपियाँ कम हो। अब विदेशको खबर। साउदी अरबका विमानस्थलमा हुती विद्रोहीको आक्रमण भइरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। रियादमा रहेको भारतीय दूतावासले सूचना निकालेर आवश्यक परे घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ। दूतावासले पछिल्लो घटनाक्रमसँग सम्बन्धित भिडियो तथा समाचार सामाजिक सञ्जालमा प्रसारण वा फेरि पोस्ट नगर्न पनि भारतीय नागरिकहरूलाई सचेत गराएको छ। दूतावासका अनुसार रियादको भारतीय दूतावास जेद्दामा रहेका वाणिज्य दूतावास तथा भिसा सेवा प्रदाय कम्पनी मार्फत दिइने सेवा सामान्य रूपमा सञ्चालन भइरहेका छन्। यस्तै एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान भोलिसम्मका लागि रद्द गरेको जनाएको छ। अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत्व तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम नेमुवाङ सहित चारजना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेमुवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीआईबीले एन्फाका अध्यक्ष नेमुवाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुला। बिहानदेखि बस पार्कमा यात्रुको चहल पहल, सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरे बगर पुल 11 दिनपछि सञ्चालन। भोलिदेखि मौसममा क्रमिक सुधार हुने। साउदी विमानस्थलमा हुती आक्रमणको जोखिमपछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा

0: पसलमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469 18921 र 98462 39399।
4: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
4: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015 23050 र सहयोगका लागि मोबाइल 98028 35715 र 98015 23051।
6: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
7: अनि कफीको त्यत्रो सोख छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
6: कसरी र कहाँ?
7: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
6: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
7: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
6: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41131।
7: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्देक करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364433, मोबाइल 9855535331।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: Bank Limited. Access to all.
1: घर नया बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरू मरमत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 98560294040।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल
3: कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145002 मोबाइल 98560405002 र 98460151 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
4: सम्पर्क मोबाइल 98462-98145
5: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
6: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
5: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
6: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
5: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आफ्नो देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
7: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज प्रतबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ 8 मोड फोन 0364141246 मोबाइल 98560501 र 98560332446 चिया कस्तो सास गनाएको तिम्रो त
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
10: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई पेट्रोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
11: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
10: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
11: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
10: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समिरदीमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0 3 6 4 40 6 100।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: तपाई घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयुँ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
6: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
6: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0364142058।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
9: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बंगरा माथि पलाए प्रकारको गिजा काट्ने,
10: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
10: दाँत रङको वा मेटलको खुर लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार
10: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
9: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
10: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुनिए, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्ते, म तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक आन खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन। बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
7: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98-55-55-271, 98-468-32-809 र 98-55-50-271।
8: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
9: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
8: ए हो र अङ्कल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
9: सुन नानी, भिरकोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
8: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
10: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0-63-691-004,
11: सम्पर्क मोबाइल 97-484-34-484।
12: चौरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक रोग वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0363441163। मोबाइल 9841198870।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 9556054313 र 9141348 32।
0: मूल्य होइन स्वास्थ्य रोजौ।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो

0: कम्तो कर्जा प्रवाह गरिने
1: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
0: आईएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
2: सम्पर्क फोन नम्बर 0367 41 6024

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855 51068 र 9863770771।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोमा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुःखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन हाडजोडी नसा तथा बाथ विशेषज्ञ डाक्टर प्रथेन्द्र राज अन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाडजोडी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै उक्त दिन नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 9856052950।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
2: किन बोलाएको मलाई?
3: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जयसी पदेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी,
0: फोन नम्बर 0364140552, मोबाइल 9856405052 र 9864051।
7: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: हैन ए दाई, बिमारले फेरि च्यापेबी क्या हो, गुनगुनाइ रहनु भएको त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
8: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
8: सम्पर्क लोनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856586667।
9: झमक माया झ

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 7364140087, मोबाइल 9849701747।
2: सूचना, यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोध हक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
4: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
3: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
4: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
3: आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क सफल फर्निचर उद्योग, पेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम पेरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
3: सम्पर्क मोबाइल 9856309888।
5: रेडियो आदिखोला 105.4।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट पाइन्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एम वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815546496।
2: प्रसन्न मेडिको फर्मा भिरकोट बाहिर खारीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप कापले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो बात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान: प्रसन्न मेडिको फर्मा, भिरकोट वैरखारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279071 र 9846100866।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा। सम्पर्क फोन 0638425000, मोबाइल 9856251191।
4: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
5: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सर्टिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
4: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट पाइन्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट पाइन्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
6: हजुर, हामीले कोट पाइन्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट पाइन्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट पाइन्ट सिलाई गरिएको छ।
4: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट पाइन्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
5: युनिक सर्टिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे। प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
4: मोबाइल 9845163790 र 9811992962।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
8: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
9: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
8: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
9: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
8: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
9: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ्क जोडी हाल।
8: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
9: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
10: वर्ल्ड लिंक

0: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसे 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
2: होइन के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028447723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
3: मोबाइल 98469188921 र 98469399।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दे करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63644331, मोबाइल 98565531।
1: साथै SWIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363590440 र 9856609440।
5: छाय क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन हाड जोड्नी, नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
5: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
6: उहाँबाट दिने सेवाहरू कान पाक

0: रिपी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान छायाक्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364 41 44 मोबाइल 98 60 81 173।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861868251।
3: वरिष्ठ न्यूरोलोजिस्ट, नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुङ्गाना यही असोज 24 गते शनिबार एस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू:
4: माइग्रेन,
3: छारे रोग,
4: पक्षघात, प्यारालाइसिस,
3: पार्किङ सिनिजम,
4: नसा सम्बन्धी समस्या,
3: हात खुट्टा झमझमाउने, निदाउने,
4: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615529493 र 582778।
5: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव बंगालेका विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9855685667।
6: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
7: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
6: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
7: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
6: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
7: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
6: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
6: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
7: सम्पर्क मोबाइल 9842698145।

0: सुन्नु न
1: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
1: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9855631966
2: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
3: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
2: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
3: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
2: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
4: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज प्रतिबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड फोन 0363414246 मोबाइल 9856501119 र 9856332446
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना एच भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला स्मरण रहोस् डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जा
0: नौरी र आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
7: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
7: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
7: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
7: मोबाइल नम्बर 9847621380
0: छ्या कस्तो सास गनाएको तिम्रो त
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
9: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
10: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
11: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
10: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
11: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
10: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
11: पाण्डे सु सेन्टर, वालिङ बजार।
10: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
11: मोबाइल नम्बर 98460 86005।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
2: अल टाइम फार्मेसी, पुरानो फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रेमराज पंगेनी आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रोशन पंगेनीद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 9856255266। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार। वालिङ स्थिति पोल निकलेको वालिङ मोडमा विशेषज्ञ डाक्टर आउने सूचना।
3: हरेक महिनाको चौथो शनिबार चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ पेट, छाती, मुटु, सुगर, प्रेसर, थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ।
2: उक्त दिन मुटु सम्बन्धी रोगको जाँच तथा उपचार,
3: सुगर सम्बन्धी रोगको जाँच तथा उपचार,
2: नयाँ तथा पुरानो दमको जाँच तथा उपचार,
3: धेरै औषधि खाँदा पनि निको नभएको ग्यास्ट्रिक अल्सर तथा पेट सम्बन्धी जाँच तथा उपचार,
2: थाइरोइड समस्याको जाँच तथा उपचार,
3: प्रेसर उच्च रक्तचाप सम्बन्धी जाँच तथा उपचार,
2: स्वस्थ जीवनशैली, जिज्ञासा, सल्लाह तथा परामर्श हुने भएकाले सम्बन्धित बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: सम्पर्क वालिङ सिटी पोली क्लिनिक प्राली, वालिङ आठ मोड, फोन 0364141594, मोबाइल 9856032804 र 9842448699।
2: स्मरण नहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364040600।

0: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो? अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट पाइन्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइन का कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैंकको ओह्रालोमा।
3: मोबाइल 9815356496।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
6: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
6: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
7: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
6: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0063404594।
8: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
8: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
7: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
8: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
7: फोन 0063441258।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको भएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
7: हाम्रा सेवाहरू:
9: दाँत तथा मुखको परीक्षण,
7: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
7: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
7: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
7: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
7: दाँत रङको वा मेटलको खुल लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
9: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
7: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुनो, अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे सक्छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खुला 105.4

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, घाइते 14 जनाको उपचार चल्दै। अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहल पहल, आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन सुझाव। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने थापाको प्रतिबद्धता। अमेरिका र ग्रीसबीच नयाँ सुरक्षा सम्झौता, रक्षा र ऊर्जा सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता। र एनपीएलका लागि सुदूरपश्चिमको आइकोनिक खेलाड़ीमा डडेलधुराका टेकराज थलाल छनोट। नेपाल खबरमा अब पूरा खबर। पोखरामा आज बिहान स्कूल बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ, 14 जना घाइते भएका छन्। पोखरा महानगरपालिका 28 कालीकानमा रहेको ओखलेको भीरमा कालीका इंग्लिश बोर्डिङ स्कूलको G2X 1417 नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनापछि बसमा रहेका 19 जनाकै उद्धार गरी अस्पताल पठाएकामा उपचारका क्रममा 4 जना बाल बालिका र 1 जना 65 वर्षीय वृद्धको ज्यान गएको प्रहरले जनाएको छ। ज्यान गुमाउनेमा 15 वर्षीय ममता तिवारी, 13 वर्षीय असीम कण्डेल, 15 वर्षीय अर्का एकजना, नामथर नखुलेका 15 वर्षीय एक बालिका र 65 वर्षीय बाबुराम तिवारी रहेका छन्। घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेजमा र 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ भने धेरैको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ। दशैं मनाउन घर फर्किने यात्रुका लागि आजदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ शुरू भएसँगै बस पार्कमा बिहानैदेखि यात्रुको चहल पहल बढ़ेको छ। टिकट लिन यात्रुहरू बिहानैदेखि गोंगबु लगायतका बस पार्क पुगेका छन्। प्रहरीले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ। अपरिचित व्यक्ति वा अनधिकृत एजेन्टबाट नभई बस पार्क भित्र वा सम्बन्धित यातायात कम्पनीका अधिकृत वा चिनिने काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि यात्रुहरूलाई आग्रह गरेको छ। साथै टिकट दिने व्यक्तिको नाम र सम्पर्क नम्बर राख्न समेत भनिएको छ। टिकट बेच्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र र सम्बन्धित यातायात कम्पनीको युनिफर्म लगाएको हुनुपर्नेछ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि शुरू मतदान दिउँसो 3 बजेसम्म चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ। उम्मेद्वारहरू अहिले मत माग्न व्यस्त छन्। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। कांग्रेसका 7,317 जना प्रतिनिधिले मतदान गर्दैछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी दुईदेखि 3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कंग्रेसका सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन स्थलमा पत्रकारसँग उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा विपद प्रभावित 6 जिल्लाका 20 पालिका संकटग्रस्त क्षेत्र घोषित, सुनको भाव एकै दिन 2,900 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, अग्रिम टिकट बुकिङ खोलेसँगै यात्रुको चहल पहल, कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सरकारले वर्षा बाढ़ी तथा पहिरोबाट प्रभावित 6 जिल्लाका 20 पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ती क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। राजपत्रमा प्रकाशित सूचना अनुसार गोर्खा, मनाङ, म्याग्दी, बागलुङ पर्वत र नवलप्रासी, बर्दाघाट, सुस्ता पश्चिमका विभिन्न पालिका तथा केही वडाहरूलाई संकटग्रस्त क्षेत्रमा समावेश गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2900 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको 2,95,700 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार पनि 800 रूपियाँले बढ़ेर सुन 2,92,300 रूपियाँमा कारोबार भयो। त्यसअघि सोमबार र मंगलबार सुनको भाव 2,91,500 रूपियाँ थियो। आइतबार भने सुनको भाव तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको थियो। यता चाँदीको भाव भने आज सामान्य बढ़ेको छ। चाँदी 15 रूपियाँले बढ़ेर तोलाको 4,405 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,390 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिका र ग्रीसले आतंकवाद विरूद्धको अभियान, सूचना आदान प्रदान, रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। ग्रीस भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रूबियोले एथेन्समा आयोजित 6 चरणको यूएस ग्रीस रणनैतिक संवादको उद्घाटन सत्रमा दुई देशबीच नयाँ सुरक्षा समझदारी भएको घोषणा गरेका चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। समझदारीले आतंकवाद विरूद्धको अभियान र सुरक्षा सूचनाको आदान प्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरे। अब विदेशको खबर। अमेरिका र ग्रीसले आतंकवाद विरूद्धको अभियान, सूचना आदान प्रदान, रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका

गठबन्धन थप महत्वपूर्ण बनेको उहाँले बताउनु भएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँ हाते मध्यम गतिका बलर टेकराज थलाललाई आइकोनिक खेलाड़ीका रूपमा छनौट गरेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरेको ट्यालेन्ट हन्ट मार्फत स्थानीय स्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको हो। ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेलधुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाड़ीहरूलाई समेटिएको थियो। असोज 14 बैतडीको दिला श्रेणीमा दार्चुला र बैतडीका खेलाड़ीबाट शुरू भएको ट्यालेन्ट हन्ट असोज 15 बझाङ, असोज 16 डोटी र डडेलधुरा तथा असोज 17 अछाम र बाजुरामा पुगेको हो। असोज 19 धनगढ़ीमा कैलाली र कञ्चनपुरका खेलाड़ीको ट्यालेन्ट हन्ट गरिएको थियो। ट्यालेन्ट हन्टको अन्तिम चरण असोज 20 र 21 धनगढ़ी ओभलमा आयोजना गरिएको छ। टेकराज थलाल यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाड़ी हुन्। यसपटक भने उनलाई सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनका लागि आइकनिक खेलाड़ीका रूपमा अघि सारेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, घाइते 14 जनाको उपचार चल्दै। अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहल पहल, आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन सुझाव। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने थापाको प्रतिबद्धता। अमेरिका र ग्रीस बीच नयाँ सुरक्षा सम्झौता, रक्षा र ऊर्जा सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता। र एनपीएलका लागि सुदूरपश्चिमको आइकोनिक खेलाड़ीमा डडेलधुराका टेकराज थलाल छनौट। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: बारिस्टा ट्रेनिंग पूरा करे जर्मनी र यूएई में 100% जॉब प्लेसमेंट
1: अमेरिकन हॉस्पिटैलिटी एकेडमी सर्टिफाइड
0: 2026-27 का लागि बारिस्टा ट्रेनिंग में भर्ना खुल्यो
1: कफी बनाउने सिप सिकौ करियर आफ्नो उज्यालो पारौ डाफे हॉस्पिटैलिटी एकेडमी सिप सिकौ विश्व जितौ
0: एसई वास्तव भन्दा माथि उत्तीर्ण अब बन्नुहोस् प्रोफेशनल बारिस्टा प्र्याक्टिकल ट्रेनिंग एएसए सर्टिफिकेशन र इंडस्ट्रियल इंटर्नशिप सहित जर्मनी र यूएई में 100% जॉब प्लेसमेंट
1: कफी को सीप विदेश को अवसर डाफे संग करियर को नया सफर डाफे हॉस्पिटैलिटी एकेडमी सिप्ले ढुंगा पोखरा
0: संपर्क मोबाइल 9890303260 र फोन 0167531866
1: डाफे हॉस्पिटैलिटी एकेडमी सेपिंग हॉस्पिटैलिटी लीडर्स
2: के तपाईं घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुंगा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363443031 मोबाइल 9856555331
4: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
5: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कति जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
6: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
5: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी भने जहाँको त्यही
6: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गराउला
5: हाम्रा सेवा तथा सुविधाहरू
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार

0: गरिने,
1: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
0: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
0: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0367441624।

0: बुढी योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन हाडजोडी नसा तथा बाथरूम विशेषज्ञ डाक्टर प्रथम राज अन्त आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाडजोडी नसा तथा बाथरूम सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
4: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: साथै उक्त दिन नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051, मोबाइल 9850502949।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
6: छ्या, कस्तो सास बनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
9: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
10: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
11: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
10: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
11: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
10: आजै सम्पर्क गर्नुहोस्।
11: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भेलकोट एक बयरघारी मेन रोड, वालिङ आठ मोड, वालिङ नगरपालिका जाने बाटो।
10: सम्पर्क मोबाइल 9856309888।

0: कोट को फिटिंग कति उत्कृष्ट छ, कहाँ बनायो?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
2: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
1: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
0: मोबाइल 9845163790 र 9811929062। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 0638425000, मोबाइल 9850552191।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आन खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0638412133।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
0: फोन 0638412558।
6: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
6: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
7: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
6: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ECG सेवा,
6: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
6: चिरफार गर्ने,
7: थाइराइड जाँच,
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
6: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै,
7: फोन नम्बर 0638414087, मोबाइल 9849701747।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटल को खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0638-90-18, मोबाइल 98-40-51-56-35 र 98-135-69-611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना: यही असुल 24 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मनछक प्रतहार भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरे, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, सो प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364-41-163, मोबाइल 98-61-98-870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानी का स्रोत को संरक्षण गरौं,
4: पानी को सही उपयोग गरौं, धारा को टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानी को उपयोग गरौं,
4: के मिटर तथा गेटवाल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धारा को टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
4: कहीं कतै पानी को मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुरसाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144469 र 0364144268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गर गहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: नहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुट्यो छ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855054963, 9855551104 र 9008447723।
4: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
5: अनि कफीको त्यत्रो सोख छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
4: कसरी र कहाँ?
5: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
4: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
5: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
4: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9705041131।
5: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम सुरुवात।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 9856054313 र 9841443 32।
7: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: सुनिश नहीं
1: अहिले हाम्रो गर्नेमा एक बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्द्रह जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल।

0: नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन प्रक्रियामा कार्यक्रमका विशिष्ट आभारकाको सुन्दर चौतारीबाट अनि निभाकालीन समयबाट कार्यक्रमका विशिष्ट आभारकाको पर्खाईमा प्रतीक्षामा रहनु भएका तमाम तमाम लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूको पर्खाईको घडी मेटाउनका लागि आजको विषयमा पनि उपस्थित भएकी छु म आरती। कार्यक्रम गाविस्तिका भागका यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत र यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रम गाविस्तिका भागकाको अन्तिम श्रृंखला शुक्रबारीय श्रृंखलाको व्यवसायमा छौं। आजको व्यवसायमा हामी तपाईहरू समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्नेछौ र तपाईहरूको आवाजलाई पनि कार्यक्रममा स्थान दिनेछौ। तपाईहरूको रुझाइमा रहेका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ्नेछौ। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त? हेलो हजुर, नमस्कार। नमस्कार हजुर, आराम हुनुहुन्छ? हजुर, हामी पनि ठिकठाकै छौ। अनि के गर्दै हुनुहुन्छ? के कस्तो छ मौसम त्यतातिरको?
1: अघि भर्खरै हल्का पानी परेको थियो, फेरि घाम लाउन सुरु गरेछ भन्नुपर्छ है। ठिकै छ भनौँ न,
0: घाम लाउन लागेको छ है यति बेला फेरि।
1: हजुर, अघि हल्का भर्खरै बसेर अनि फेरि घाम लाउन सुरु गरेछ।
0: अनि गर्मी हुनुहुन्छ?
1: होइन, बाख्रा हेर्दैछु, हजुरहरूलाई सुन्दैछु भनौ न।
0: बाख्रा हेर्दै हामीलाई सुन्दै हुनुहुन्छ अनि फोन पनि गर्नुभयो है?
1: हजुर, एकदमै।
0: अनि नास्ता कति बेला खाने? बाख्रा लगाए पछाडि अचेल पनि त्यही समय हो घर फर्किने।
1: हजुर, त्यही चार वर्ष घर पुर्याउँदाखेरि यहाँबाट तिन मात्र हिँड्छ, चार वर्ष आँट्छ।
0: हुन्छ सुगाजी, भाका कुन रोज्नुहुन्छ आज?
1: अस्ति भनेको थिएँ नि मैले, हो त्यही भाका बजाइदिनु न है। सांस्कृतिक परिवारको होइन हो यो?
0: के नामको होइछ?
1: हो यो भन्ने,
0: यो चाहिँ तिस गीत भाका हो।
1: हजुर,
0: तिस गीत हो यो चाहिँ।
1: हो र?
0: हजुर, हुन्छ त, साथीहरूलाई सम्झनुहोस्।
1: फर्स्ट अफ अल त हजुरको लागि
0: धन्यवाद।
1: जति पनि साथीहरूले गाउँको भाका सुन्दर सम्पूर्णको लागि र अनि म अन्त साथीको लागि अनि मलाई चौगा चौर भनेर सुन्नुहुन्छ सम्पूर्णको लागि र अनि शिव आले दाईको लागि अनि फेरि लोकमा ढकाल अनि फेरि लोकपत्र ढकाल अनि चित्र खेत्री अनि मलाई चौगा चौर भनेर सुन्नुहुन्छ सम्पूर्णको लागि र अनि तिलक दाईको लागि अनि मेरो बुढीको लागि है।
0: हुन्छ, धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनुभयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ। आज पनि छुट्टिन्छ है त, नमस्ते। सौगात कुमार जी हुनुहुन्थ्यो वालिङ चौध हुगीदेखि, हामी उहाँसँग कुराकानी गर्यौं। उहाँले विष्णुमाझीको आवाजमा सजिएको जुनसुकै भाका भए पनि कार्यक्रममा स्थान दिनुहोला भनेर भन्नुभएको छ। हामी तपाईँहरू समक्ष जोड्नेछौ विष्णुमाझीको आवाजमा सजिएको दशैं भाकालाई चाहिँ कार्यक्रममा जोड्नेछौ। यहाँहरू हामीलाई पनि फोन सम्पर्क गर्न सक्नुहुनेछ 0364140285 आफूलाई मनपर्ने भाका रोजामा पार्न चाहनुहुन्छ भने पनि साथमा भाका गुनगुनाउन चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 0364140285। हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखिरहेका छौ। यति बेला हामी सौगाजीको रोजाइमा रहेको भाकालाई कार्यक्रममा जोड्छौ। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौ। यहाँ पनि हामीसँगै रहनुहोला।

0: नरौ है प्यारी सुमधुर खालको भाका रसी भाका सँगै पुनः स्वागत गर्दछौं कार्यक्रमका विशेष भागमा देवहरु समक्ष जोडेका थियौं। विष्णुमाझीको नयाँ दशैं भाका रहेको थियो। विष्णुमाझी अनि सुन्दरमणि अधिकारीको आवाजमा सजिएको भाका देवहरु समक्ष जोडेका थियौं। दशैं र तिहार नामबाट बजारमा उपलब्ध भएको भाका देवहरु पनि आफूलाई मनपर्ने भाका रुचाइमा पार्न चाहनुहुन्छ, भाका गुनगुनाउन चाहनुहुन्छ भने पनि हामीलाई 0363 44 2085 मा फोन सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला राखेका छौं देवहरुको लागि। दशैं भाकाहरु पनि रुचाइमा पार्न सक्नुहुनेछ। अब हामी दशैं भाकाहरूलाई पनि कार्यक्रममा स्थान दिनेछौं। यति बेला कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, उहाँलाई कार्यक्रममा स्वागत गर्छौं। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त? हेलो हजुर, नमस्कार।
1: नमस्ते नमस्कार आराजी।
0: नमस्कार नमस्कार, आराम हुनुहुन्छ?
1: आरामै नाम हजुर गरौँ नि।
0: हजुर, हामी पनि ठिकठाकै छौँ। अनि के गर्दै हुनुहुन्छ मित्रजी?
1: यति बेला त दसैँ हाम्रो हजुरहरूले चलाएको हाम्रो कार्यक्रम सुन्दै बस्छ।
0: कार्यक्रम सुन्दै बस्दै गर्नुभएको है?
1: हजुर, मैले आज यहाँ कार्यक्रम हुनुमा कि भनेपछि बिहान हुनुहुन्थेन, आउनु भएको छ होइन?
0: अनि रेडियो सुन्नुभएको थियो भनेपछि बिहानदेखि पक्कै पनि हजुरहरूको मायाले तानेर ल्यायो भनौँ।
1: कति टाढा जानुभएको थियो र?
0: यसो घरसम्म गएको थिएँ अनि फर्केको। अनि पानी पऱ्यो कि परेन त अघि?
1: आज त परे होइन, हिजो अस्ति त झाडु लगाएको थियो।
0: आज एकचोटि नै पानी परेन, अलिकति पनि
1: परेन आज त।
0: भनेपछि यता पऱ्यो त्यता परेन छ आज त्यसो भए?
1: यो त परेन, बुझेको आज हुन पऱ्यो होइन।
0: घाम लागेको छ त्यसो भए?
1: सँगसँगै घाम लाग्यो।
0: चौरको घाम लागेको छ यतातिर भने मौसम अध्ययारो अध्ययारो भएको छ। अनि रेडियो पनि छेउमै सुन्दै हुनुहुन्छ कि?
1: रेडियो सुन्दैछु।
0: किन मेरो आवाज सुनिएको छैन मोबाइलमा? ओहो, के रेडियोको आवाज चाहिँ यता पनि ठिकियो त्यही भएर। मेरो आवाज सुन्न समस्या छ र मित्रजी?
1: हजुर बाबा सुन्न समस्या छैन, बरु असहज भयो होला नै मैले रेडियो सानो लगाएको।
0: पक्कै पनि एकदमै असहज भयो, तपाईँ बोलेको पनि ठुकिरहेको छ, म बोलेको पनि ठुकिरहेको छ कि?
1: अझै पनि
0: होइन, अहिले चाहिँ ठुकिया छैन, अघि चाहिँ ठुकिएको थियो।
1: मलाई पनि रेडियो सानो भन्न आएको।
0: धन्यवाद छ हजुरलाई, एकदमै दुःख चाहिँ भएको थियो, अहिले चाहिँ सजिलो भइरहेको छ बोल्न।
1: दिदी
0: हजुर हजुर हजुर,
1: दसैँ पनि आइसक्यो, भोलि बाबा दुर्गा लाउनु होला। दिदा दसैँको उपलक्ष्यमा हजुरलाई मङ्गलमय शुभकामना, हार्दिक हार्दिक मङ्गलमय शुभकामना र सबैसित हाँसी खुसी गएर सुखमय खाओस्, हाँसी खुसीमा दसैँ मनाउनु होला है।
0: हुन्छ, एकदमै धेरै धन्यवाद छ, तपाईँलाई पनि दसैँको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ। यो विजय दशमी 2083 को अवसरमा सुस्वास्थ्य दीर्घायुको कामना व्यक्त गर्दछु है त। हुन्छ, तपाईँले पनि राम्रोसँग मनाउनु होला दसैँ।
1: हजुर हजुर हजुर, धेरै धेरै धन्यवाद।
0: हुन्छ हुन्छ मित्रजी, आवाज सुनौ है त।
1: दसैँको बेला दसैँको जानु पर्ने जान्दिनँ के अरे।
0: हुन्छ, दसैँको भाका नजाने पनि भाका चाहिँ लोक भाका नै गाइदिनुहोस्, भाका दसैँको भाका रोजिदिनुहोस्।
1: अरू साथी आउनुभयो होइन?
0: सौगातजीले फोन गर्नुभएको थियो अघि, त्यस पछाडि चाहिँ अब आउनुहुन्छ होला अन्य साथीहरू पनि आशा गरौँ। हुन्छ, सुरु गर्नुहोस्।
1: लाइ सके आर खाना खुलाम क्या हो आँसुको कारखाना, Maya Rayo.

0: vitrajil savante savaitokamil savante ekati sarma omero mayarayo vitrajil savante savaitokamil savante Epati sama omero maya rayo. Ajur.
1: Aha, epati saharma miru maya harayo. Hai, Mitra ji.
0: Sabai sabai mil khawane ka kaha ko jan maya nahi harayo.
1: Ke pani chahiye na aru bhak maya, man bhitra ko maya pani harayo gayo hai. हुन्छ खोजौँला फेरि सहरमा खोजौँला भेटेला नि त फेरि
0: अब त रहर पनि छैन गीतमा मात्रै सीमित है आराधीजी
1: गीतमा मात्रै सीमित हुन्छ मित्रजी भाका रोज्नुहोस् त
0: भाका दसैँको रोज्न पाए हुन्थ्यो दसैँको अहिले आएन के अरे
1: हुन्छ हजुरलाई मनपर्ने भाका रोज्नुहोस् न
0: मलाई मनपर्ने भाका त त्यही पोखरा पेसी चोकाइमा डालामा बजाउ भन्ने हो के अरे
1: मै बिचौला
0: डोकाइमा सुन्तला ए मै बेचौँला डोकाइमा सुन्तला तिमी बेचा डोकाइमा सुन्तला मै बेचौँला डालामा बजाउ पोखरा पेसी चोकाइ
1: हुन्छ हुन्छ त्यही भाका रोज्नुहुन्छ भनेपछि
0: हजुर
1: यो भाका कुनै बिचमा एकदमै धेरै बोलेर आएछ कि त्यही भएर
0: हजुर
1: यो भाकाको बिचमा चाहिँ एकदमै धेरै बोलेको रहेछ त्यही भएर अप्ठ्यारो हुने बजाउन ठिक छ हामी बजाउँछौँ केही छैन साथीहरूलाई सम्झनुहोस्
0: बोल्न त बिचा बिचामा त आफूहरूको
1: राख्छ हुन्छ साथीहरूलाई सम्झनुहोस्
0: तर प्रथम त हजुरलाई
1: धन्यवाद
0: विवाह दसैँको उपलक्ष्यमा शुभकामना नौकटी कालिका माईले रक्षहरू खुसियाली छाओस् आँटे ताकेको कुरो पुओस् आँधीको लागि एकदम अझै अरू अरू कार्यम गरम पनि सचिँदै जाओस् भन्दै गइसकेका साथीलाई आउने साथी आउनुभएछ भने रुखमगत ढकाल लोकप्रसाद ढकाल कलेरी शिव कृष्णजीलाई काङ्खाजीको शिवालयलाई र मेरा आफ्ना आफन्तलाई यहाँ एकजना बुढो मान्छे आएर बस्नुभएको छ यहाँलाई यति भन्दै बिदा हुन्छ है त आरतीजी
1: हुन्छ धेरै धन्यवाद छ कार्यक्रममा सहभागिता जनाउनुमै अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज पनि छुट्टिन्छौँ है त नमस्ते
0: नमस्ते नमस्कार
1: मित्रजी हुनुहुन्थ्यो वालिङ्गी दोखोलादेखि हामी उहाँसँग कुराकानी गर्यौं उहाँले सुनरी उठालको भाका रोज्नु भएको छ हामी यति बेला उहाँको रोजाइमा रहेको भाकालाई कार्यक्रममा जोड्छौं सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं विश्रामपछि पनि उपस्थित हुने नै छौं यहाँ पनि हामीसँगै रहनुहोला

0: खटा बोल्नु पर्छ, टाढा हिँडेर हुन सक्दैन,
1: फुटबल नै
0: ठाडो छ, जग्गा ठाडो छ, पैसा कमाउनु।

0: स्कूल तथा अफिस का ड्रेस कि बना पर्ने अन्य कपड़ा चाहिए थी भागादौड़ गर्नु पनि समय छैन सब सामान एक पाउने भए सजिलो हुने
1: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैंचामा सबै सामान त्यही पाइन्छ
0: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
1: पोसाक बगैंचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 9856308029
2: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
1: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
1: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्मान प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन
1: हाम्रा सेवाहरू
2: दाँत तथा मुखको परीक्षण
1: दाँतको एक्सरे
2: दाँत सफा गर्ने
1: दाँत टल्काउने
2: मुख गनाउने समस्याको उपचार
1: दाँत रङको सिमेन्ट भर्ने
2: दाँतको जरेदेखिको उपचार
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
2: साधारण दाँत निकाल्ने
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
1: गिजाको शल्यक्रिया
2: कृत्रिम दाँत राख्ने
1: दाँत रङको वा मेटलको खुल लगाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635905025 मोबाइल 9860408822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ
3: आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
4: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
4: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364146696
5: अरे फेरि नेट स्लो भयो यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो
6: ए भाइ अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर त्यसलाई च्याट्टै छाडिहाल न अब
5: छोड्ने त मन छ नि तर अर्को कुन चाहिँ राम्रो छ र
6: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर वान इन्टरनेट
5: ए हो र तर ओल्डिङमा के के पाइन्छ नि
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस् आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9850153 9650 र सहयोगका लागि मोबाइल 9800285715 र 9800153051।
7: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
7: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
7: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
8: मोबाइल नम्बर 9847621380।
9: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
10: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
9: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
10: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास नेयर जस्तै चम्किन्छ।
9: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
10: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
9: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
10: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
9: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
10: सम्पर्क मोबाइल 9462698145।
11: अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने।
12: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
11: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
12: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
11: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त, दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
13: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नव दुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
14: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0363441246, मोबाइल 9856501 र 9856333246।
15: होइन, के भयो, किन बन्द भएको हो गाडी?
16: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
15: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
16: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
15: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
16: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
17: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
18: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
17: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
18: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460151।
19: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
20: अनि कफीको त्यत्रो शोख छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
19: कसरी र कहाँ?
20: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
19: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
20: एलिट बारिस्टा एकाडेमी कफी कोप द्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
19: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050-41-131।
20: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।
21: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
22: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
21: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
22: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
21: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
22: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
21: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98560-51068 र 98637-71।

0: Bank Limited. Access to all.
1: घर नया बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने मार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
3: रेडियो आदिखोला 105.4

0: सुनचादी पसल भुसाल पेट्रोल पंप नजिकै रहेको डिपार्टमेंट स्टोर संग जोड़िएको पाँच गढे ता कुनाको लाइन जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ
1: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।

0: छायो।
1: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469918921 र 98469939।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560054963, 98560551104 र 98028447723।
2: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
5: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63961004।
3: सम्पर्क मोबाइल 97484।
9: चिउरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।
3: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
10: र मिर्देक करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63644331। मोबाइल 98560553।
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथ्रो विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघा खोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 98460013173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
2: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गराउला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0364140024।

0: सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आइडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9917162223।

0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान: प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारी, मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279071 र 9846100867।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
3: सुखको गहना, दुखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
3: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 9856-55-250।
0: सूचना: यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोसिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोध हक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: सरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेर्दीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ।
7: सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।
3: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्सो रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9855685667। आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
5: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 7364140087, मोबाइल 9864969741।
6: कस्तो सास गनाएको तिम्रो त,
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9864648622 र 9921440029।
9: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
9: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
11: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर वालिङ बजार,
11: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
10: मोबाइल नम्बर 98460 86005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0364-40-600।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा। सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560-30988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप राइटर बीपी चोकको रामुदाई स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135-56-496।
6: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
6: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
6: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
6: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
7: गण्डकी मेडिकल कलेज GMC पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0363-440-594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
2: यही असोज 24 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रेमराज पङ्गेनी आउँदै हुनुहुन्छ।
4: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आङ खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी लाभ लिन सक्नुहुनेछ।
2: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रोशन पङ्गेनीद्वारा भिडियो एक्सरे गरिनेछ।
4: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364-41-006, मोबाइल 98-560-55-266।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 0365-90-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
2: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने
9: काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
9: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
9: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
11: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
12: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
11: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
12: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
11: ए हो र, तर ओल्लिङ्कमा के पाइन्छ नि?
12: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
11: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
9: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015 23050 र सहयोगका लागि मोबाइल 98028 35715 र 98015 23051।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आधी खुला 105.4।
3: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाडामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। बेनीजोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यमा पुर्याउन भने समस्या। भारतमा सीपीजीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 2 माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,07,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वानझाउमा बस्ने झेन जिया ले विचैट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने निर्देशन समेत दिने गरेका थिए। कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको हो। सुन सहित 3 जना चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ झियान झिङ र 47 वर्षीय झौ लोङक्विङ रहेका छन्। नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार यो सुनको मूल्य 54,60,07,000 रूपियाँ बराबर छ। कार्यालयले चिनिया नागरिकले भाड़ामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 रूपियाँ भाड़ा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि अहिले मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि मतदान शुरू भएको हो। यसअघि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने र अहिले 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। 7,317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसको सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेट र अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा पत्रकार संघको कुराकानीमा उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको हो। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिट्याट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारको लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यको योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपाल सहित विश्वका 22 देशमा कुल 30,758 जना सर्वेक्षणमा सहभागी थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा अध्ययनको निष्कर्ष रहेको छ। शिक्षकलाई गाड़ी खरीदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरीद गर्न सक्नेछन्। त्यसै गरी माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको दुई पाङ्रे गाड़ी खरीद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरीदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80%सम्मको किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप बेहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरीद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था गरिएको हो। चीनबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। नेपाल चीन उत्तरी कोरला नाकाबाट फलफूल आयात भएको हो। कोरला लोमानथाङ 4 नेहेचुङ क्वारेन्टाइन कार्यालयका अनुसार ठूलो वर्षा र हिमपातपछि कोरला नाकाबाट चिनिया फलफूल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना गर्ती मगरका अनुसार पछिल्लो 11 दिनमा कोरला नाका हुँदै सबैभन्दा धेरै स्याउ अनि आँप र ड्रागन फ्रूट्स नेपाल भित्रिएको छ। भएको असोज 11 बाढ़ी पहिरोले बेनी जोमसोम कोरला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा कोरला नाकाबाट नेपाल भित्रिएका चिनिया फलफूल जन्ने मालवस्तु गन्तव्यसम्म पुर्याउन भने समस्या भएको छ। आयात भएका चिनिया फलफूल जन्ने वस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर सड्ने र बिग्रने जोखिम बढ़ेको छ। मुस्ताङको जोमसोममा झण्डै 24,50,000 रूपियाँ बराबरको ड्रागन फ्रूट गन्तव्यमा पुर्याउन नसकेपछि स्थानीय बासिन्दालाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुभाष सुनवारले जानकारी दिनुभयो। सडेर खेर फाल्नुभन्दा स्थानीय बासिन्दालाई वितरण गरेको उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने के गर्ने होला?
5: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
4: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
5: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेशन पठाउनुहोस्।
4: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
5: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
4: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
5: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
6: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
5: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सिधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू कास्कीको पोखरामा
1: रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको

0: महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसी, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। पोखरा महानगरपालिका 28 ओखलेको भीरमा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 14-17 नम्बरको बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। बसमा 19 जना रहेकोमा 14 जना घाइते भएका छन्। उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अब विदेशको खबर। भारतमा ककरोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि हुने प्रदर्शन अघि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ। यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता प्राप्त गरेको थियो। भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो। आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिरहेको बताएको छ। तर विपक्षी दल र आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन्। विदेशकै अर्को खबरमा सन् 2026 को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसायी नवनीतेम नाबी पिल्लेलाई प्रदान गरिएको छ। नर्वेजियन नोबेल समितिले उनलाई रंगभेदकारी शासन विरूद्ध संघर्ष र शान्ति तथा अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सन् 2026 को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। अब खेल खबर। अर्जेन्टिनाका सरकारी वकिलहरूले दिग्गज फुटबलर डिएगो म्याराडोनाको मृत्युको समयमा उनको उपचारमा संलग्न अव्यवस्थित चिकित्सा टोलीलाई 12 वर्षसम्मको जेल सजाय हुनुपर्ने तर्क गरेका छन्। मस्तिष्कमा जमेको रगतको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका बेला सन् 2020 नोभेम्बर 25 भएको म्याराडोनाको मृत्युको सम्बन्धमा 7 जना चिकित्सा कर्मीमाथि गएको अप्रेलदेखि मुद्दा चलिरहेको छ। सन् 1986 को विश्वकपका ती चर्चित खेलाड़ी म्याराडोनाको शल्यक्रिया भएको 2 हप्तापछि ब्युनर्स आयर्समा रहेको एक भाड़ाको घरमा हृदयघात र एम्युट पल्मोनरी इडिमाका कारण 60 वर्षको उमेरमा निधन भएको थियो। म्याराडोनाको मृत्यु हुनु अघिको अवधिमा अत्यन्तै अपर्याप्त स्याहार उपलब्ध गराएको आरोप उनका मुख्य चिकित्सक, मनोचिकित्सक, मनोवैज्ञानिक र नर्सहरू सहितको चिकित्सा टोलीमाथि लागेको छ। यद्यपि उनीहरूले यो आरोपलाई भने अस्वीकार गर्दै आएका छन्। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काठमाण्डौको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने गरी तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। पेनजोमसम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यसम्म पुर्याउन भने समस्या। भारतमा सीजेपीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनात। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग।
1: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आधी खोलाको स्पन्दन सामुदायिक रेडियो आधी खोला 105.4।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको

0: जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बयरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468832809 र 9855551271।
6: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
7: अनि कफीको त्यत्रो शोक छ त, त्यसैले आफ्नो करियर किन बनाउँदैनौ त साथी?
6: कसरी र कहाँ?
7: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
6: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
7: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
6: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9705041131।
7: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम सुरुवात।
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
9: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
8: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
9: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
8: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
9: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
8: मोबाइल नम्बर 9855054313 र 9141348432।
9: मूल्य होइन, स्वास्थ्य रोजौ।
10: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र UAE 100% जब प्लेसमेन्ट।
11: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
10: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
11: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
10: SEE वास्तु भन्दा माथि उत्तीर्ण अब बन्नुहोस् प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएई मा 100% जब प्लेसमेन्ट
11: कफीको सिप विदेशको अवसर डाफेसँग करियरको नयाँ सफर डाफे हस्पिटालिटी एकाडेमी सिपेढुङ्गा पोखरा
10: सम्पर्क मोबाइल 9800103260 र फोन 01357186
11: डाफे हस्पिटालिटी एकाडेमी स्टेपिङ हस्पिटालिटी लिडर्स
12: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
13: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
12: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
13: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बङ्गुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
12: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य
13: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
12: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि मोबाइल 9855051068 र 9673707071
10: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ
7: अब चिन्ता छान्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
10: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
7: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
10: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ
7: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 0663590440 र 9855029440
13: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
14: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ
13: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
14: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
13: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
12: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
10: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा
13: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137
12: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846651123 र 9806161052।
4: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयौ?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिंग, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।

0: आफैले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
1: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
0: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
1: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
0: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आफ्नो देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
2: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज प्रतिबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
3: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड फोन 0364142446 मोबाइल 9857501119 र 9857332446
4: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
5: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
4: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
5: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9857308029
6: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
7: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु
6: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
7: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
8: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
4: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
8: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
5: पर्वत जाने गेट सहारा एग्रोभेट

0: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
2: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
1: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
0: मोबाइल 9845163790 र 9811929062।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयुँ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
0: फोन 0364142558।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुबै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 4 69 र 0364 41 268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको स्याङ्जा।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरूसँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आँधी खोला जस्तै सदा बग्दिरहने
2: तपाईँको मनको ढुकढुकी आँधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आँधी खोला
2: 105.4 मेगाहर्ज।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028447723।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिणकालीन प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0863-691-004।
4: सम्पर्क मोबाइल 97484-34484।
9: चिउरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
10: र मिर्दे करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0363-44-331, मोबाइल 98565531।
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू:
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-6441-6024।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्ड लिङ्कमा के के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्ल्ड लिङ्क जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्ड लिङ्क इन्टरनेट।
4: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98-0-23-50 र सहयोगका लागि मोबाइल 98-0-28-35-715 र 98-0-15-23-051।
5: हेलो किरणजी, भाइ
6: भाइ
5: म आइपुगेँ। अनि खै त सन्नु आउनु।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएको छु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846021629 र 9841668251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेबे क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिदुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9856085667। आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा।

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: त्यस समयको साथमा जेतु सुनचादी पसल भोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शनिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 बजेदेखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीत,
2: 12:00 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत,
2: 1 देखि 2 बजेसम्म लोक गीतहरू,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 4 देखि 5 बजेसम्म लोक गीतहरू,
1: 5:00 देखि 6 बजेसम्म गीत संगीत,
2: 6:00 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: 9:00 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदि खुला 105.4
1: आज विक्रम सम्वत 2083 साल असोज 24 गते शनिवार अश्विन कृष्ण औषी 10 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: Good Life Digestive Biscuits.
4: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा गगन कुमार थापा सभापतिमा विजयी, थापालाई 93.88% मत। कांग्रेस महाधिवेशनका बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा हुने। एमाले स्थायी कमिटिमा मापदण्डको कुरा उठेपछि मनोनितको प्रस्ताव रोकियो र धादिङको गजुरीमा सड़क भाँसियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले शिक्षकबाट कृषक बनेका फेन्चु बने नौना कृषि उद्यमी शीर्षकको शुभ समाचार।
1: हेटौडा उपमहानगरपालिका 13 पदम पोखरी आधा मार्गका 37 वर्षीय युवा फेन्चु लामा आजभन्दा 10 वर्ष अघिसम्म शिक्षण पेशामा आबद्ध थिए। गणित विषयमा स्नातक तथा योजना व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लामाले मनहरी गाउँपालिका 1 मकरी स्थित बाल जीवन ज्योति माध्यमिक विद्यालयमा अध्यापन गरिरहँदा उनमा कृषि उद्यमतर्फको रूचि जागेर आयो। आफ्नो रूचि र जाँगरसँगै परिवारको साथ र समर्थनका जगमा कृषिको व्यावसायिकतामा लागेका लामा अहिले हेटौडाकै एउटा नमूना कृषि उद्यमीका रूपमा परिचित छन्। विक्रम सम्वत 2073 बाख्रा पालन थालेका उनी 6 वर्षदेखि ड्रागनको खेती गर्दै आएका छन्। पदम पोखरीमा एमएनएस एग्रोका सञ्चालन गर्दै उनले त्यसै कम्पनी मार्फत करिब 30 कट्ठा जमीनमा ड्रागन खेती गरिरहेका छन्। त्यस्तै उनले ड्रागन खेतीसँगै विभिन्न अन्तर्बाली पनि लगाएका छन्। उनको फार्ममा करिब 10 मेट्रिक टन क्षमताको शीत भण्डार पोलीहाउस संरचना, सिंचाई पूर्वाधार तथा मिनी टिलर र ट्रैक्टर सहितको यान्त्रिकरण उपयोग गरिएको छ।
5: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
7: हेल्दी हो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिस, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोषिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन्। पन्ध्र महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो। लगत्तै राति अबेरबाट काठमाडौँको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरै मात्र सकिएको महाधिवेशनको मीडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिएका छन्। उनका अनुसार सभापति निर्वाचित भएका थापाले 6584 मत प्राप्त गरेका छन्। त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्याम कृष्ण खड्गीले भने 375 मत प्राप्त गरेका छन्, जसमा कुल 54 मत बदर भएको थियो। 7317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ। त्यस्तै बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा हुने भएको छ। सभापति बाहेकका पदाधिकारीको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ। उक्त मतगणना आज दिउँसो मात्रै गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना शुरू गर्नेछ। कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूलाई दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना शुरू हुने जनाइएको छ।
3: यसैबीच हामीसँग यति बेला प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ नेपाली कंग्रेस मीडिया सेन्टरका महेश गौतम। अहिले के भइरहेको छ र विशेष गरी आज हुने बाँकी मतगणना र त्यसको प्रक्रियाको विषयमा हामी उहाँसँग जानकारी लिन्छौ। महेशजी, यहाँलाई स्वागत छ नेपाली खबरमा। हजुर, अब गगन थापा विजयी भइसक्नु भएको छ सभापतिमा, अत्याधिक बहुमतका साथ अत्याधिक मत प्राप्त गर्नुभएको छ। यस विषयमा छोटो जानकारी गराउनुहोस् न सबैभन्दा पहिला।
4: राति करिब 1:30 बजेदेखि मतगणना शुरू भएको थियो राष्ट्रिय सभा गृहमा। सभापतिको मात्रै मतगणना यो राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा शुरू गरिएको थियो। पानी राति धेरै नै पानी परेका कारण चाहिँ मतगणना अलि ढिला शुरू भएको थियो, किनभने राष्ट्रिय सभा गृह र खुला मञ्चमा दुई ठाउँमा चाहिँ मतदान केन्द्र तोकिएको थियो। खुला मञ्चबाट मतपेटिकाहरू राष्ट्रिय सभा गृहसम्म लिएर आउनका लागि पानीका कारण समस्या भएपछि ढिला गरी मतगणना शुरू भयो र भर्खरै लगभग आधी घण्टा जति अगाडि मात्रै मतगणना सकिएको छ। र त्यसमा चाहिँ सभापतिमा गगन थापाले 6584 मत लिएर आउनु भएको छ भने श्यामकृष्ण खड्गीले 375 मत लिएर आउनु भएको छ। र त्यसमा सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीको अन्तर कुल 6209 मतको अन्तर भएको छ भने कुल बदर मत 54 भएको छ र जम्मा खसेको मत चाहिँ 7013 मत खसेको निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभएको छ। र अर्को कुरा, अब सभापतिको मतगणना सकिए लगत्तै अब आज दिउँसो 1 बजे उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूलाई निर्वाचन समितिले छलफलका लागि बोलाएको छ र त्यो छलफलपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल उम्मेद्वारका बीचमा छलफल गरेर त्यसपछि अन्य मतगणनाहरू अगाडि बढाउने भनेर हामीलाई निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले केही बेर अघि जानकारी दिनुभएको थियो। अहिलेलाई यही नै अपडेट छ सर।
3: अब बाँकी पदाधिकारीहरूको आज दिउँसोबाट मात्रै मतगणना गर्ने भनिएको छ, यो ग्याप किन राखियो? यो सभापतिको गणनासँगै गर्न सकिन्थ्यो कि, अथवा सभापतिको गणना सकिए लगत्तै अथवा छोटो समयको ग्याप पछि नै यसलाई शुरू गर्न सकिन्थ्यो कि? यति लामो ग्याप राख्नुपर्ने केही प्राविधिक कारण छ?
4: प्राविधिक कारण त्यस्तो खास केही होइन, तर यो रातारात नै मतगणना सभापतिको भएको कारणले गर्दाखेरि उहाँ निर्वाचन समितिका सदस्यहरू संयोजकहरू रातभर नै यहाँ राष्ट्रिय सभा गृहमा बस्नु भएको कारणले गर्दाखेरि अलिकति केही आराम गरेर दिउँसो 1 बजेदेखि चाहिँ मतगणना शुरू गर्ने भनेर उहाँहरूले तयारी गर्नुभएको हो। र अर्को कुरा, राष्ट्रिय सभा गृहमा नै गर्ने तयारी पनि थियो तर आज त्यहाँ अन्यत्र अन्य कार्यक्रमहरू भएका कारणले गर्दाखेरि पार्टी केन्द्रीय कार्यालयमा नै गएर गणना गर्ने अन्य पदाधिकारी तथा सदस्यहरूको भनेर उहाँहरूले जानकारी दिनुभएको छ र अलिकति समय ग्याप भएको जस्तो देखिएको चाहिँ हजुरको यो आराम गर्नुपर्ने उहाँहरूलाई पनि अलिकति रातभरि बस्नु भएको कारणले गर्दाखेरि थोरै समय ग्याप राखेर उम्मेद्वारहरू पनि एकदम धेरै पाँच सात दिनदेखि खटिरहनु भएको मैदानमा लागिरहनु भएको सबैलाई सहज होस् भनेर निर्वाचन समितिले यो निर्णय गरेको भनेर उहाँहरूले हामीलाई बताउनुभयो।
3: बाँकी पदाधिकारीहरूको मतगणना त अलिकति समय लाग्ला होइन, यो अलिकति धेरै उम्मेद्वार
4: उहाँहरूले तीन दिनभित्रमा निर्वाचन समितिले तीन दिनभित्रमा पदाधिकारी र केन्द्रीय कमिटिका केन्द्रीय समितिका सदस्यहरूको सबैको मतगणना सकेर तीन दिनभित्रमा हामी परिणाम लिएर आउँछौ भनेर भन्नुभएको छ र अब अलिकति सबैको गणना चाहिँ उम्मेद्वारहरू धेरै भएका कारणले अलि धेरै ठाउँमा चाहिँ गणना गर्ने उहाँहरूको तयारी छ, निर्वाचन समितिको तयारी छ। त्यो कारणले गर्दाखेरि यसपटक चाहिँ अघिल्लो चौधौं महाधिवेशनको जस्तो धेरै समय नलाग्ला तर उहाँहरूले आवश्यक जनशक्ति पनि हामी खटाएर यो दशैं पनि आइसकेको छ। त्यो कारणले गर्दाखेरि धेरै उम्मेद्वारहरू काठमाडौँमा बसिरहनु पर्ने अवस्था नहोस् भनेर जनशक्ति अलि बढी खटाएर भए पनि हामी तीन दिनसम्ममा सबै परिणाम लिएर आउँछौ भनेर उहाँहरूले जानकारी दिनुभयो।
3: अब गगन थापा विजयी भइसकेपछि नेता कार्यकर्ता शुभेच्छुक समर्थकहरू पक्कै पनि उत्साहित छन्, फेरि अब बाँकी पदाधिकारीहरूको मतगणना नै हुन बाँकी छ। यो अवस्थामा अब उत्सव मनाउने या केही त्यस्तो विशेष केही कार्यक्रम गर्ने कुरामा निर्वाचन समितिले त्यस्तो केही निर्देशन अथवा त्यस्तो केही गरेको छ कि छैन? बाँकी पदाधिकारीको परिणाम आइसकेपछि मात्रै अथवा केही गर्न सकिने नसकिने त्यस्तो केही बताएको छ कि छैन? यसमा
4: अहिलेसम्म त्यस्तो निर्वाचन समितिले कुनै पनि औपचारिक निर्णय गरेको छैन। अहिले सभापतिको मतपरिणाम उहाँहरूले औपचारिक रूपमा घोषणा गरिसकेपछि अब थप कार्यक्रमहरू उहाँहरूले घोषणा गर्नुहोला तर निर्वाचनको पहिला मतगणना सकिए गणनातर्फ नै उहाँहरूको ध्यान केन्द्रित छ। अहिले उल्लास मनाउने अथवा खुसियाली मनाउनेतिर उहाँहरूले केही जानकारी दिनुभएको छैन। उहाँहरूले अब जसरी हुन्छ सकेसम्म छिटो मतगणना गरेर सकेर चाहिँ सबै उम्मेद्वारहरूलाई यो दशैंका लागि हामीले बिदा गर्न पाए हुन्थ्यो भन्ने उहाँहरूको ध्यान त्यता केन्द्रित छ। अब सँगै यो उम्मेद्वारहरू पनि काठमाडौँ बसिरहनु भएको छ किनभने आफ्नो परिणाम सुनेर मात्रै जाउँ भन्ने धेरैलाई कौतूहलता छ। त्यो कारणले गर्दाखेरि सँगै यो एकातिर गणना हुँदै गर्ने अर्कोतिर चाहिँ परिणाम पनि क्रमशः आउँदै गर्ने अवस्था हुँदाखेरि त्यो उल्लास र खुसियालीको वातावरण पनि सँगै हुन्छ भन्ने लाग्छ।
3: हस्, यहाँलाई धेरै धेरै धन्यवाद।
4: हस्, धन्यवाद, धन्यवाद।
2: दादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकीदेखि अवरूद्ध भएको छ। सड़क भाँचिएको ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको दादिङ प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोर दोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला पनि यो भन्दा पनि तेब्बर संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेको प्रहरीको भनाई छ। यसअघि भदौ 14 भोटेको को बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँचिएको थियो। भाँचिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोका कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो।
3: मापदण्डका आधारमा स्थायी कमिटी पोलिट ब्यूरो र केन्द्रीय सदस्य मनोनित हुनुपर्ने कुरा उठेपछि नेकपा एमालेको स्थायी कमिटी बैठक लम्बिएको छ। शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको म्याण्डेट अनुसार भन्दै मनोनयनको प्रस्ताव ल्याएका थिए। केन्द्रीय कमिटिले मापदण्ड तोकिसकेको छ त्यसै बमोजिम भनेर अध्यक्षले मनोनितको एजेण्डा बैठकमा प्रवेश गराउनु भएको थियो एक पदाधिकारीले भनेका छन्। तर मनोनित गर्दा मापदण्ड बनाइनुपर्ने अडान नेताहरूले लिए। मनोनितको प्रस्ताव आउन साथ नेताहरूले मापदण्ड बनाऊ भनेर बोल्न थाल्नुभयो। बोल्दा बोल्दै 4 बज्यो अनि अर्को दिन बस्ने गरी भनेर बैठक स्थगित भयो। उनी भन्छन् वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, उपमहासचिव रघुवीर महासेठ, सचिवहरू हिक्मत कार्की, राजन भट्टराई, स्थायी कमिटी सदस्य ईश्वर पोखरेल लगायतले मापदण्डको प्रस्ताव अगाडि सारेका थिए। राष्ट्रपतिको 2 कार्यकाल सकेर 11 वर्षपछि सक्रिय राजनीतिमा फर्किए विवेकी भण्डारीले अहिले पार्टी अप्ठ्यारो अवस्थामा रहेकाले कुनै पनि निर्णय गर्दा सोचेर गर्नुपर्ने प्रस्ताव राखेकी थिइन्। कुनै पनि निर्णय गर्दा निष्पक्ष भयो भन्ने तरिकाले गर्नुपर्छ भण्डारीको तर्क थियो। निष्पक्ष निर्णय भएको अनुभूति पार्टी पंक्तिलाई दिन मापदण्ड बनाइनुपर्ने भण्डारीको भनाई थियो। यस्तै तर्क उपाध्यक्ष गुरूङ र पन्तले पनि गरेका थिए। निश्चित आधार बनाएर जानुपर्छ उनीहरूको भनाई थियो। अरू पदाधिकारीको पनि मापदण्ड बनाउने कुरामा सहमति थिएन। यद्यपि केही पदाधिकारीले अन्तर्विरोधलाई कायम राख्ने हिसाबले जान हुँदैन भन्ने थियो। शनिबार दिउँसो 1 बजे बस्ने अर्को बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले आफ्नो धारणा राख्ने कार्यसूची छ। यसपछि मनोनित बारे निर्णय हुन सक्ने ती पदाधिकारीहरूले बताएका छन्।
2: गृह मन्त्रालयले एआईजी वंशीराज दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरेको छ। असोज 23 गतेदेखि लागू हुने गरी दाहाललाई विभागीय कार्यवाही गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिएका हुन्। एआईजी दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याउने कार्य गरेको गृह मन्त्रालयले जनाएको छ। यसअघि उनलाई यही कसुरमा निलम्बन गरिएको थियो। एआईजी दाहालमाथि छानबिन गरी प्रतिवेदन तयार भएपछि गृह मन्त्रालयले सेवाबाट नै बर्खास्त गर्ने निर्णय गरेको हो। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्रीको सचिवालयले 4 बुधे स्पष्टीकरण समेत सार्वजनिक गरेको छ। सचिवालयले दाहाललाई आचरण उल्लंघन, अनुशासनहीनता र संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा विभागीय कार्यवाही गरिएको जनाएको छ। स्पष्टीकरणमा दाहाललाई 2083 असोज 23 गतेदेखि लागू हुने गरी सशस्त्र